0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्छै।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चश्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य

0: शाहका साथै दृष्टि विशेषज्ञ निहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट एसवाई नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
3: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 9858039543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
7: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
9: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राजा रिजाल 9899771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
10: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
11: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न? एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
10: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
11: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन?
10: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
11: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
10: हजुर, हाम्रो यहाँ कोट, इष्ट कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
11: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 र 9869154 78।
10: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
9: बच्चाहरूलाई घरमै बनेको पोषिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोषिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
12: यो हो रेडियो टाइगर 99.2 MHz।
13: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
9: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 10 गते आइतबार सन् 2026 मे 24 तारीक अधिक जेठ शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
0: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
1: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
0: इरान सँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिटै सार्वजनिक गर्ने भनाई।
1: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा झण्डै 2/3 छ। 11 महिना अघि संसदको बेलमा बसेका डीपी अर्याल सभामुख हुनुहुन्छ। सबै विपक्षी दलले सदनमा विरोध गरिरहेका रहँदा उहाँले सदन चलाउनु मात्रै भएको छैन, विधेयक पनि पारित गराउनु भएको छ। बजेट अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक 28 वैशाखदेखि 7 जेठसम्ममा 8 दिन चलेको छ। यी दिनमा बैठकका आकस्मिक, शून्य र विशेष समयमा बोल्ने रासोपाका सांसदहरू देशमा जल्दा बल्दा मुद्दा उठाएर सरकारलाई जवाबदेही बनाउन हत्किएका छन्। संसदीय अभ्यासमा समेत उनीहरू अलमलमा देखिन्छन्। प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा पनि आक्रामक देखिएका छन्। संसदमा विपक्षीहरूले समाजमा समग्र विषयमा आवाज उठाइरहेको देखिन्छ। व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, मन्त्रीको सम्पत्ति विवरण, पूर्व गृहमन्त्री सुधन गुरूङको कारोबारमा उनीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई व्यवस्था गर्दै नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाब नदिएको, संवैधानिक परिषदबाट वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएको, आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश जारी गरेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन्। सत्तारूढ रासोपाका सांसदहरू भने यी विषयमा मौन छन्। रासोपाका कतिपय सांसदले प्रश्न उठाउने गरेका छन्। तर आफ्नो निर्वाचन क्षेत्रका विषयमा मात्रै अघिल्लो प्रतिनिधि सभामा पनि सानो संख्याको उपस्थिति हुँदा पनि रासोपाका सांसदहरूले राष्ट्रिय मुद्दालाई प्रखर रूपमा उठाउने गरेका थिए। राष्ट्रिय मुद्दामा रासोपा मौन र प्रतिपक्षी आक्रामक रहेको खबर आजको कान्तिपुरले छापेको छ। यसैबीच वैशाख 28 नीति तथा कार्यक्रम ल्याए यता प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आउँदो दिनमा भने पर्खर हेरको रणनीति लिने भएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोधका बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा रहेका छन्।
1: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाव महसुस गर्नु भएको छ। हिजो गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरूद्ध महासचिव शंकर पोखरेल सहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र खुल्नु भएको छ। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताउनु भएको थियो। पार्टी आन्दोलन यही अवस्थामा चल्दैन, पुनर्गठन गरेर जानुपर्छ। महासचिवको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भन्नुभयो, नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिलाइ गर्नु हुँदैन। उहाँले ओलीलाई राजीनामा दिनुहोस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुङ्गोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताउनु भएको खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका छौं। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर कांग्रेसको संस्थापन र इतर पक्षबीच चुलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि वैशाख 1 गतेदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान चलिरहेको छ। वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समय सीमा विवादका कारण जेठ 21 बढ़ाइएको खबर कान्तिपुर दैनिकमा छ।
0: अस्ति शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुर्याएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुङ्गे पुल, सड़क तथा गाउँमा क्षति पुगेको हो। ग्रामीण क्षेत्रमा जाने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएका छन्। तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लिम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। त्यस्तै ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबलाङखु र पाँचथरको याङबरक गाउँपालिका 4 थरपुर जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढ़ीले क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। संखुवा सभाको मकालो गाउँपालिकामा बाढ़ीले चरणमा रहेका 200 भन्दा बढ़ी भेड़ा बेपत्ता बनाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: क्यान्सर निको पार्ने आसमा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले देशभरका क्यान्सरका 100 बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरूले बताएका छन्। पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डाक्टर अरूण शाहीका अनुसार औषधि अभावले देशभरका 100 क्यान्सर बिरामीको नियमित उपचार प्रक्रिया किमोथेरापी साइकल रोकिएको छ। यसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। सरकारले एक दशक अघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायहरूको भनाई छ। आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
0: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्दै जिम्मेवारी दिएको छ। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकिएकालाई शिक्षा सचिव चुडामणी पौडेलले नियुक्ति पत्र दिनुभएको छ। वैशाख 19 अध्यादेश मार्फत विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हजुआगमा निर्णय गरेको भन्दै आलोचना शुरू भएको खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा न्याय सम्पादनमा चुनौतीको विषयको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोस्।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा रासोपा मौन, प्रतिपक्षी आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै, बाढ़ी र पहिरोले ताप्लेजुङमा क्षति, क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ। पछिल्लो समय दात्री निकायले दिँदै आएको अनुदान घट्दै गएका बेला चालू आर्थिक वर्षमा भने केही बढ़ेको देखिएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा वैदेशिक अनुदान 17.78 अर्ब रूपियाँ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 33.28% हो। अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले लक्ष्यका तुलनामा प्राप्ति कम भए पनि विगतभन्दा सुधार देखिएको जानकारी दिनुभयो। वैदेशिक अनुदान लिँदा गरेको सम्झौता अनुसारको परियोजनामा काम भए अनुदान प्राप्त हुने उहाँले बताउनुभयो। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्छ। आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले अघिल्ला वर्षहरूका तुलनामा थोरै भए पनि अनुदान बढ़ेको छ। आजको कारोबार दैनिकले यो खबर लेखेको छ। यस्तै बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना निर्धारित समय 2083 चैत मशान्तभित्र सम्पन्न नहुने भएको छ। देशको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय झण्डै 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि 3 वर्ष बढ़ाउने गृह कार्य अगाडि बढ़ाइएको छ। यसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। खोकना बुगमती क्षेत्रमा जग्गा अधिग्रहण, मुआवजा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय वर्षौंदेखि समाधान हुन नसक्दा द्रुत मार्गको काम अपेक्षित रूपमा अगाडि बढ़न नसकेको खबर गोर्खापत्र दैनिकले लेखेको छ।
1: सरकारले पछिल्लो समय सबै क्षेत्रमा हस्तक्षेप गर्दै सुधारको प्रयास गरिरहेको दावी गरेको छ। यही बीचमा सरकारले प्रधान न्यायाधीश सिफारिश प्रक्रियामा सबैभन्दा बढ़ी टिप्पणी र आलोचना खेप्नु पर्यो। सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेका छन्। सरकारले कार्य सम्पादनलाई आधार मानेर प्रधान न्यायाधीश सिफारिश गरेको दावी गर्दा यसलाई परम्परा विपरीत भन्दै आलोचना पनि भएको छ। यसले गर्दा न्यायालय नै दुई कित्तामा विभाजित हुने अवस्था आएको छ। यसले भविष्यमा न्याय सम्पादनमा कस्तो असर पर्ला भन्ने प्रश्न छ। थप सामग्री अबको पालोमा।
2: लोकतान्त्रिक शासन प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका 3 महत्वपूर्ण अंग मानिन्छन्। संविधानले यी अंगबीच शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त स्थापित गरे पनि पछिल्लो समय यी निकायबीच टकराव बढ़ेको छ। विशेष गरी सरकार र न्यायपालिका बीच अधिकार प्रयोग, संवैधानिक व्याख्या र निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चर्चासँगै आलोचित बन्यो। वरिष्ठताको परम्परा तोडिएको भन्दै न्यायालयभित्रै असन्तुष्टि पोखियो। चौथो वरियतामा रहेकालाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई केहीले सरकारको अधिकार र सुधारको प्रयास भनेका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी,
3: प्रधानमन्त्री संविधान परिषदको अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्। उनी त्यो व्यापक देशकै सुधारको लागि आइरहेका छन्। अहिले व्यापक सुधारको अभियान चलिरहेको छ। एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति यी सबै काम त म के भन्छन् बालन इफेक्ट हो उसले गरेर छानेको संविधान र कानून अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो।
2: तर कतिपयले यसलाई न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव विस्तार गर्ने अभ्यासका रूपमा व्याख्या गरेका छन्। सरकारले गरेका कतिपय निर्णय अदालतले बदर वा सच्याउने आदेश दिएपछि कार्यपालिका र न्यायपालिका बीच असहजता बढ़ेको विश्लेषण भइरहेको छ। राजनैतिक हस्तक्षेपबाट संवैधानिक निकायलाई मुक्त राख्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र तीनवटै अंगबीच पारस्परिक सम्मान कायम गर्ने विषय अहिलेको मुख्य आवश्यकता मानिएको छ। सरकार र न्यायालय बीचको शक्ति सन्तुलन कायम गर्न आगामी दिनमा गर्नुपर्ने संवैधानिक र संस्थागत सुधार बारे पूर्व न्यायाधीश बलराम केसीको सुझाव।
3: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो। मुद्दा 70,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ, उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, त्यस्ता मान्छे टिप्नुहोस् न, त्यस्ता मान्छे पार्टी परिसर पनि टिप्दिनुहुन्छ, त्यो क्वालिटीको आधारमा टिप के बिग्रेर संसद सुनाएर पठाइदिनुहोस् न, आफैले ब्याकग्राउन्डले पठाउनुहोस् न, यो कारणले पठाएँ, यति राम्रो मान्छे हो उसको ब्याकग्राउन्ड यो पनि रहेछ भनेर पठाइदिनुहोस्, संसद सुनाएर राख्ने राख्ने विचार गर्छ नि त्यो न्यायाधीश कन्फिडेन्स लिनुहोस्, त्यहाँ त मैले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, कुरोको छलफल गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो, यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कंग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राज्यसभाका न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुन्छ, त्यो वातावरण सृजना गर्नुहोस्, बुझ्नुहोस्, सबैले बुझेकै हुन्छन्, 20-25 मिनट टुङ्गाउने टार्गेट राख्नु पर्यो, सकिन्छ त्यो, त्यो थुन्सेको मुद्दामा तपाईँको दुई तिन दिन बस होइन, न्यायाधीशको बस कन्ट्रोल गर्नुहोस्, लङ टर्म अरू तपाईँको धेरै अब संविधान संशोधन हुनेछ, त्यो बेलामा आँट गर्नुहोस्, संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै संखासभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
5: ओपीडी सेवा,
6: विशेषज्ञ ओपीडी सेवा,
5: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
5: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। टान्स फिल्म फेस्टिभलमा गएको बुधबार नेपाली चलचित्र एलिफेन्ट्स इन द फग हेरेपछि बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लेटफर्म लेटर बक्सडी मार्फत प्रशंसा गर्नुभयो। कान्समा अहिलेसम्म मैले हेरेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य नेपाली सिनेमाले विशाल फड्को मार्छ। अनुरागको प्रशंसाले दुई दिनपछि सार्थकता पायो जब अस्ति शुक्रबार एलिफेन्ट्स इन द फगले कान्सको अनसर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी प्राइज प्राप्त गर्यो। यो अवार्डसँगै नेपाली चलचित्रले विश्व रंगमञ्चमा आफ्नो तागत फैलाउने मौका पाएको छ। चलचित्र निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, यो सामान्य सम्मान होइन, कान्सको महत्वपूर्ण अवार्ड हो, नेपाल र नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि हो, भविष्यमा कान्सको मुख्य अवार्ड बर्लिन सिनेमासँग छ भन्ने प्रमाण रहेको समेत निर्देशक सुब्बाको भनाइ छ। उहाँले नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि रहेको र अब राज्यले यसमा आँखा खोल्नुपर्ने समेत बताउनु भएको छ। यसैबीच लेखक तथा अध्येता अरूणदेव जोशी नेपाली फिल्मको सम्भावना विश्वभर उजागर भएको बताउनुहुन्छ। उहाँले यो केवल एउटा फिल्मको सफलता मात्र नभई नेपाली सिनेमाको सम्भावना विश्वसम्म उजागर भएको महत्वपूर्ण क्षण भएको बताउनुभयो। यहाँसम्म पुग्ने एकजना फिल्म मेकरको लामो संघर्ष छ, यो उसको लगातारको मेहनतले सम्भव भएको हो। विश्व रंगमञ्चमा नेपाली फिल्मको तागत, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाई अमानेहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढ़ेको बताउनु भएको छ, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अरू खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। अप्रेलको शुरूआतमा युद्ध विराम भएपछि अमेरिका र इरान बीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पंजाबले लखनऊलाई 7 हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङ्सले 44 बलमा 72 रन बनाए पनि जितका लागि यो पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभरमा 3 गुमाएर पूरा गर्यो। पंजाबको जितमा कप्तान श्रेयस अयरले 51 बलमा अभिजित 101 रन बनाए। अंक तालिकामा पंजाब 14 खेलमा 15 अंकका साथ चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 अंक सहित तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4:15 हुनेछ भने अर्को खेल बेलुकी 8:00 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ, तर आयात भइसकेका गाड़ी दर्तामा भने लचकता अप्नाउने तयारी भइरहेको खबर आजको कारोबारले लेखेको छ।
2: सर्वोच्चले 2068 साल मंगिर 22 संसदबाट कानून बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेवा सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। त्यस विपरीत पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख तथा पूर्व प्रधान न्यायाधीश लगायत अधिकारीहरूले गाड़ी इन्धन लगायत सुविधा राज्यबाट लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीहरूले दोहोरो गाड़ी सुविधा लिएको पाएपछि फिर्ता गरिरहेको बताउनुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने समय 3 पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष औपचारिक रूपमा पत्राचार गरेको छ, तर ढिलो पत्राचार गरेकाले समय थपिने सम्भावना कम रहेको खबर कारोबार दैनिकले लेखेको छ।
2: झण्डै 3 अघि 2080 कार्तिक 27 सरकारले टिकटकमाथि सामाजिक सद्भाव बिगार्ने काम गरे गरेको निष्कर्ष सहित नेपालमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध खुलाउन टिकटकको व्यापक अनुरोधपछि सरकारले विभिन्न शर्त राख्दै 9 महिनापछि 2081/6 प्रतिबन्ध फुकुवा गरेको थियो। आर्थिक वर्ष 2080/81 र 81/82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटकले त्यसपछि नतिर्ने अडान लिएको थियो। चालू आर्थिक वर्ष 82/83 अहिलेसम्म 1 पैसा पनि तिरेको छैन। आजको नयाँ पत्रिकामा खबर छ,
1: कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टर टेक्ट्रा कतार WNL-ले 8 महिनाको तलब भत्ता ओभरटाइम र खाना बापतको रकम नदिएको पीड़ितको गुनासो रहेको खबर कान्तिपुरले लेखेको छ।
2: चालू आर्थिक वर्ष 2082/83 वैशाख महिनामा वाणिज्य बैंकहरूको कुल कर्जा 19,41,00,000 रूपियाँले घटेको छ। नेपाल बैंकर संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म बैंकहरूको कुल कर्जा 52,31,53,00,000,000 सीमित भएको छ।
1: बाँकेको कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूको बेहाल भएको छ। उनीहरूले चियाले छाक तार्दै गरेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
2: चालू आर्थिक वर्षको 10 महिनामा घर जग्गा कारोबारबाट 43,54,00,000,000 रूपियाँ राजस्व उठेको छ। चालू आर्थिक वर्षको साउनेता सबैभन्दा धेरै वैशाखमा 6,26,00,00,000 रूपियाँ राजस्व उठेको खबर आजको कान्तिपुरमा छ।
1: काया कैरनमा अब पालो उखानको
2: जामा नपगरी जुत्ता ढ्याप ढ्याप।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
2: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै,
1: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित,
2: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ,
1: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई,
2: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
1: अन्त्यमा आजको कार्टुन, आज हामीले अभिनले बनाउनु भएको कार्टुन लिएका छौं। एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट छान्न पार्टीभित्रबाट दबाव बढ्दै गएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमाले बैठक बसिरहेको छ अनि दायाँ बायाँ रहेका नेताहरूलाई ओली जस्तै देखिने मान्छे भन्दैछन्, भो भो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाल्यो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीको बेला प्रशस्त पानी पिउने गरौं।

0: त्यो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीका सड़क सञ्जालहरू स्तर उन्नति गर्न स्थानीयको माग, आगामी आर्थिक वर्षको बजेटमा जल, जमिन र जड़ीबुटीलाई प्राथमिकता दिन सुझाव,
1: दैलेखका साथ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा, नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै,
0: भोलिसम्म पश्चिम तराईमा अत्याधिक गर्मी र तातो हावाको लहर चल्ने सक्ने भन्दै सतर्कता अप्नाउन मौसमविदहरूको आग्रह, सुर्खेत पनि सतर्क रहनुपर्ने सूचीमा,
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई हरायो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट जिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। अपहरणमा परेको झुटो खबर गरी करिब 11.5 लाख रूपियाँ ठग्न खोजेको भन्दै प्रहरीले रूकुम पश्चिमका एकजना चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्य रूकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले त्यही ठाउँका 26 वर्षीय मुकेश विकलाई नियन्त्रणमा लिएको बताउनु भएको छ। मुकेशले आठ बिस्कोट नगरपालिकाको नगर प्रहरीका सहायक निरीक्षक खड्क बुढाले श्रीमतीलाई पुर्याइदिन भन्दै दिएको 11,35,000 रूपियाँको रूपियाँ पचाउन अपहरणको नाटक गरेको प्रहरीको भनाइ छ। सहायक निरीक्षक खड्क बुढाले आफ्नै ठाउँको गाड़ी चालक भनेर विश्वासका साथ रकम मुकेशसँग पठाएको बताउनुभयो। मुकेशले आफूले चलाएको 12-13-29-57 नम्बरको डबल क्याप बोलेर जीव 4-5 जना केटाहरूको समूहले 81 बाटो छेकेर रकम लुटपाट गरेर फरार रहेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ। प्रहरीलाई घटनाबारे शंका लागेपछि चालकलाई जिल्ला प्रहरी कार्यालयमा लिएर सोधपूछ गर्दा चालक मुकेशले नै रकम लुटपाटको मास्टर माइण्ड भएको पत्ता लगाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले मुकेशले झार मारे भन्ने स्थलमा पुगेर लुटपाटको योजना बनाएको बताउनुभयो। प्रहरी निरीक्षक पुनले लुटिएको भनिएको 11,30,000 चालक मुकेशले राख्न लगाएको घटना स्थल नजिकैको जंगलमा बरामद गरेको बताउनु भएको छ। चालक मुकेशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको भन्दै उहाँले घटनामा संलग्न अन्य व्यक्ति पनि फरार रहेकाले खोजी भइरहेको बताउनु भएको छ।
0: दैलेख जिल्लाका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। जिल्लाका 11 स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका, नौमूल्य गाउँपालिका, दुल्लु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै सूचक पूरा भएपछि

0: कर्णाली प्रदेश जल जमीन र जडीबुटीमा धनी छ। बाह्र महिना पर्यटकको रोजाइमा पर्ने रारा र फोक्सुन्डो जस्ता ताल तैल 18,000 मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएका भेरी र कर्णाली जस्ता ठूला नदी तालहरू कर्णालीमै छन्। नेपाली भाषाको उद्गम थलो मानसरोवरको दृश्यावलोकन स्थल लिमी उपत्यका यार्सा गुम्बा र जटामोसी जस्ता बहुमूल्य हीरा फल्ने पाटनहरू पेट्रोलियम पदार्थको भण्डारण पनि कर्णालीमै छन्। तर यी स्थलसम्म पुग्न गतिलो सड़क नभएका कारण एकातर्फ पर्यटन फस्टाउन सकेको छैन भने अर्कोतर्फ कर्णालीवासीले ढुक्कले यात्रा गर्न पाउने अवस्था छैन। वर्षौंदेखि यो र यस्ता समस्या झेल्दै आएका कर्णालीका नागरिकले संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा यी समस्या समाधान हुने गरी अपेक्षा गरेका छन्। थप सुनौ यो रिपोर्टबाट।
1: कर्णाली करिडोर र कर्णाली राजमार्ग र भेरी करिडोर कर्णालीका लाइफलाइन हुन्। तर यी तीनवटै सड़कमा ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन। गतिलो सड़क नभएकै कारण कर्णाली करिडोर हुँदै मानसरोवर दर्शनका लागि लिमी उपत्यका पुग्न र कर्णाली राजमार्ग हुँदै रारा पुग्न पर्यटकहरूलाई कठिन छ। वर्षौंदेखि यस्ता समस्या झेल्दै आएका पर्यटन व्यवसायी र स्थानीयहरू संघीय सरकारले ल्याउने बजेटमा कर्णालीका सड़क पूर्वाधारका आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएका छन्। आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका सड़क करिडोर र भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्सी कर्णालीका उपाध्यक्ष भानुभक्त खड्का।
2: कर्णाली करिडोर र भेरी करिडोरलाई चाहिँ अहिले स्तरोन्नति गरियो भने कमसे कम टू ल्यान्डको बाटो भयो भने चाहिँ भेरी करिडोर हुँदै हामी डोल्पा हुँदै चाहिँ सेफ फोक्सुन्डोसम्म जान सक्छौँ र अप्पर डोल्पाको पनि ठूलो सम्भावना छ ट्रेकिङको लागि एउटा त्यो क्षेत्र भयो। अर्को चाहिँ वीरेन्द्रनगरदेखि कर्णाली करिडोर हुँदै लिमी उपत्यकासम्म पुग्ने गरी भारत विशेष गरी भारतीय पर्यटकहरूलाई फोकस गरेर त्यहाँदेखि मानसरोवर दर्शन गर्ने पर्यटकहरू उल्लेख्य रूपमा यहाँबाट हिँड्नुहुन्छ। त्यो बाटो चाहिँ एकदमै स्तर उन्नति गर्न आवश्यक छ।
1: भारतीय पर्यटक हुम्ला भएर मानसरोवर जाने गर्दछन्। विशेष गरी हुम्लामा सड़क र सञ्जाल सहज बनाउन सके पर्यटक आकर्षण अझै बढ्ने र आमदानी समेत बढ्ने बताउनुहुन्छ हुम्ला चंखेली गाउँपालिकाका उपाध्यक्ष हरिलाल बुढा।
3: यो कर्णाली रोजमार्ग भनेको अहिले कयौं वर्ष भयो ट्याग मात्रै खोलियो। अझै पनि कोही कोही ठाउँमा त्यस्तै अप्ठ्यारा बाधा अचानक हुन्छ। 2-3 घण्टा रोकेर लिनुपर्छ, 3-4 घण्टा रोकेर ल्याउनुपर्छ। हाम्रो हुम्लाको एउटा अर्ग्यानिक चिजहरू ल्याउँदाखेरि पनि एकदम जोखिम पारेर ल्याउनुपर्छ। अब यो संघीय सरकारले म के भन्छु भने अब यहाँदेखि आउने संघीय सरकारलाई यो बजेटलाई र यो अलिक छिटो र छरिटो काम गर्नको लागि र एउटा कालो पत्थरिया गर्नको लागि म अनुरोध गर्दछु।
1: कर्णालीमा पर्यटन मात्र होइन जलविद्युत र जडीबुटीको पनि प्रचुर सम्भावना छ। नेपालको जनसांख्यिक सामाजिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन 2081 अनुसार कर्णालीमा 18,000 मेगावाट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने क्षमता छ। प्रदेश वन निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीमा 145 प्रजातिका जडीबुटी पाइन्छ। तर वर्षौंदेखि चर्चामा आएका जलविद्युत आयोजनाहरू निर्माण नै शुरू भएका छैनन्। यतातर्फ पनि संघीय सरकारले बजेट केन्द्रित गर्नुपर्ने सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीको सुझाव छ।
4: सातै प्रदेशमा कर्णाली पिछडिएको क्षेत्र भनेर हामीले बुझिरहेका छौं। तथापि कर्णाली यस अर्थमा पिछडिएको छ जसमा विभिन्न नीतिगत रूपमा यहाँको पूर्वाधार विकासका क्रममा र उद्योग तथा कल कारखानाको स्थापना नहुँदा चाहिँ कर्णाली पिछडिएको छ। जल र जमिनसँग प्रत्यक्ष जोडिएका अप्पर कर्णाली जस्ता कुराहरू पुननिर्माणका लागि राज्यले ठोस पहल लिनुपर्छ भन्ने लाग्छ।
1: कर्णाली समृद्धिको अर्को बलियो सम्भावना भएको क्षेत्र पेट्रोलियम पदार्थ हो। लामो समयदेखि दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको प्रयास भए पनि यसले अझै मूर्त रूप पाउन सकेको छैन। लामो समयदेखि उत्खननको काम ठप्प भएको भन्दै बजेटमै पेट्रोलियम पदार्थ उत्खननको मुद्दा समेटिनुपर्ने बताउनुहुन्छ नारायण नगरपालिका 6 दैलेखका स्थानीय बसन्त श्रेष्ठ।
5: त्यही पेट्रोलियम पदार्थहरू प्रशोधन गर्नेको ठाउँहरू पनि व्यवस्थापन गर्नु पर्यो। इन्डिया भारत पठाउने कुरो भएन होइन, त्यसको पनि कुराहरू छ। प्रशोधन गर्ने क्षेत्र पनि आइडेन्टिफाई गर्नु पर्यो र त्यो सँगसँगै उत्खनन गर्न लाग्ने के हो त, अब प्राविधिक कस्तो प्रविधिहरू कस्ता किसिमको प्राविधिकहरू लाग्छ, त्यो चाहिँ सरकारले आइडेन्टिफाई गरेर तुरन्त तत्काल चाहिँ तपाईँको राष्ट्रिय स्तरको त्यसलाई राष्ट्रिय स्तरको P1 प्रोजेक्टको रूपमा राखेर रा, टेन्डर आह्वान गर्ने हो कि अथवा कसरी गर्ने हो त्यो नै गर्नुपर्छ।
1: उता जाजरकोट र रूकुम पश्चिमका नागरिकहरूका अपेक्षा भने फरक छन्। भूकम्प गएको 3.5 वर्षसम्म बितिसक्दा पनि जीडीएमए अल्जेको

0: सरकार पुननिर्माण टुंग्याउने गरी बजेट ल्याउन सरकारसँग माग स्थानीयले गरेका छन्। कुसे गाउँपालिका जाजरकोटका स्थानीय प्रकाश विक:
1: भूकम्प गएको करिब करिब 4 वर्ष पनि लाग्यो होइन, 3 वर्ष जाजरकोटका जनताले बिताउनु परेको समस्याहरूलाई चाहिँ पहिलाका सरकारहरूले कार्यान्वयन गर्न सकेनन्। अब आउने बजेटमा सरकारले चाहिँ अबको बजेटमा तत्काल जनताले चाहिँ आवास सहितको बसोबास हुने खालको बजेट ल्याएर कार्यान्वयन गरिदिन आवश्यक छ।
0: यसअघिका सरकारले सड़क पूर्वाधारसँगै कर्णालीका सम्भावना समेटेर योजनाहरू ल्याए पनि कार्यान्वयन हुन सकेका थिएनन्। यो पटक भने त्यस्तो नदोहोरिने स्थानीयको विश्वास छ। यही खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: यो तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: यो हो रेडियो टाइगर 90.2 MHz।
6: आमा निपुणता भए तुरुन्तै तलब वृद्धि गरिनेछ, साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क कुँवर कृषि फर्म, गुर्बाकोट 14 सुर्खेत, मोबाइल नम्बर 98681033333 र 97031333333।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
6: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ, साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
8: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका सड़क सञ्जालहरू स्तर उन्नति गर्न स्थानीयको माग, आगामी आर्थिक वर्षको बजेटमा जल, जमीन र जड़ीबुटीलाई प्राथमिकता दिन सुझाव, दैलेखका साथ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा, नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै लगायतका खबरहरू प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर: सल्यानको लुहामदेखि मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क फलावाङका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै भोलि आजसम्म सबै प्रकारका सवारी साधन बन्द गरिएको थियो। यस अवधिमा फलावाङदेखि कपरकोट हुँदै तुल्सीपुर वा लुहाम पोखला हुँदै तुल्सीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर चार कौडा अध्यक्ष छविराज शर्माले बताउनुभयो। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगति पारे चासो बढ़िरहेका बेला त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़क स्थलगत अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष खेमबहादुर राउत, उपाध्यक्ष सीता खड्का पुन, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कुमबहादुर रोकाले तथा अध्यक्ष शर्मा तथा प्राविधिक चारजना सहितको टोलीले सड़क निर्माण स्थलको निरीक्षण गरेको हो।
0: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगमा धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरू

0: स्थान राहदानीसँगै शिवग्राईको घरमै पुर्याइएका जिल्लाका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखा प्रमुख नरबहादुर बुढाले बताउनुभयो, प्रशासन कार्यालय र हुला कार्यालय जुम्ला बीच सेवाग्राहीहरूको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गत वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको हो। यसै गरी वैशाख 28 गते 19 र यही जेठ 5 गते 25 राहदानी घरमै पुर्याइएको छ।
1: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
2: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
1: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
2: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
1: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
2: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
5: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सबै बार छै।
8: सम्पर्क वाना हस्पिटल प्राली, विजयनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खे।

0: पे क्यू बार में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजील से भुगतानी पाए नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर
1: रेडियो भेरी एफएम
2: तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले छिमेक सरकारसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर बर्दियाको कृष्ण सार संरक्षण क्षेत्रमा 54 वर्षदेखि बसोबास गर्दै आएका जोताहा किसानहरू अहिले त्रासमा रहेका छन्। 28 सालदेखि तत्कालीन गाउँ पञ्चायतको स्वीकृतिमा ऐलानी जग्गा जोतभोग गर्दै आएका ती किसान हाल डोजरले बस्ती भत्काइदिने हो कि भन्ने डरमा रहेका छन्। डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र बसोबास गर्ने सुकुम्बासी हटाउने सूचना जारी गरी विभिन्न स्थानमा घटनाहरू भत्काउन थालेपछि त्रास फैलिएको छ। बुलरिया नगरपालिका दुई कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गर्ने मीना सुवेदीले 2028 सालदेखि आफ्ना ससुराले बसोबास गर्दै आएको बताउनुभयो। 2051 सालमा विवाह हुँदा बस्ती व्यवस्थापन गरिने सुनेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको उहाँले गुनासो गर्नुभयो। त्यही ठाउँमा महेन्द्र सिंह महतराले पीड़ित जोताहा किसानलाई व्यवस्थापन नगरी लखेटिने हो कि भन्ने त्रास बढ़ेको बताउनु भएको छ। 2028 सालदेखि बसोबास गर्दै आएका बर्दियाका अधिकांश स्थानका जोताहा किसानले जग्गा प्राप्त गरिसकेका छन् भने पनि कृषसार संरक्षण क्षेत्रभित्रका किसानले भने जग्गा नपाएको र अन्यत्र स्थानान्तरण समेत नभएको अवस्था रहेको बताइएको छ।
3: भेरी खबरमा अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजयी शुरूआत गरेको छ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कपडा हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको हो। नेपाल पहिलो सेट 25-18, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-13 विजय भयो। यो जितसँगै नेपालले दुई खेलमा चार अंक सहित समूह एकको दोस्रो स्थानमा उक्लेको छ भने सेमी फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा मालदिवसँग खेल्नेछ। नेपालले मालदिवसलाई हराएरमा सेमी फाइनल पुग्नेछ। प्रतियोगिताको समूह एमा नेपाल भारत किर्गिस्तान र मालदिवस रहेका छन्। समूह बीमा इरान काजिकिस्तान श्रीलंका र बंगलादेश रहेका छन्।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा भएको खेलमा पंजाबले लखनऊलाई 7 हराएको हो। रस सारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङले 44 बलमा 72 रन बनाउनु भए पनि जितका लागि पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभर 3 विकेट गुमाएर पूरा गर्यो। पंजाबको जीतमा कप्तान श्रेयस अयरले 51 बलमा अभिजित 101 रन जोड्नुभयो। अंक तालिकामा पंजाब 14 अंकमा 15 अंकका साथ 34 स्थानमा छ भने लखनऊ समान क्रममा 8 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्स तथा दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन्।
3: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
2: कर्णालीका सड़क सञ्चालहरू स्तरोन्नति गर्न स्थानीयको माग। आगामी आर्थिक वर्षको बजेटमा जल जमीन र जडीबुटीलाई प्राथमिकता दिन सुझाव।
3: दैलेखका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा। नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै
2: भोलिसम्म पश्चिम तराईमा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदको आग्रह। सुखे पनि सतर्क रहनु पर्नेको सूचीमा।
3: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई हरायो। अवस्थ तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
1: यो हो तपाईँको आफ्नै रेडियो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
4: अहिले बिहानको 7 बजेको छ।
5: एस टाइम्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाऊ।
6: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
7: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
7: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
8: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
7: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
12: ए लिनुहोस् त।
11: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
12: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
11: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
12: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
11: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
13: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
14: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-84-45-875।
15: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: नमस्कार, रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा साथी नारायण पौडेल अनि म भावुक योगीको तपाईंलाई हार्दिक स्वागत छ। गेरुवा गाउँपालिकाको कार्यालयबाट प्रभाव भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा गाउँपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजना लगायत विविध विषयमा सूचना दिँदै गाउँपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो।
1: रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा गेरुवा गाउँपालिकाको संक्षिप्त परिचय, यिनै विषयवस्तुसँग सम्बन्धित जानकारी, गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रमुखहरूसँग गरिएको कुराकानी, गाउँपालिकाका विविध गतिविधिका साथै सन्देशमूलक जानकारी पनि दिनेछौं।
0: यो कार्यक्रम गेरुवा गाउँपालिकाको कार्यालय पशुपतिनगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यसै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाई हामीलाई रेडियो गेरुवा .com.np, tigerkhabar.com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
1: गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पातावार, पशुपतिनगर, गोला र मनाउ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाली जिल्ला अनि दक्षिणमा राजापुर नगरपालिकाले छुट्याएको छ।
0: जातीय विविधता रहेको यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरू रहेका छन्। बर्दियाकै पर्यटकीय गन्तव्यको रूपमा रहेको ओखरिया इन्टेक यसै गाउँपालिका अन्तर्गत पर्दछ। सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत यो पालिकाका दरिलो अनि दिगो विकासको स्रोतका रूपमा रहेका छन्।
1: गेरुवा गाउँपालिकामा आधारभूत तहदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस 1, 5 मावि, 7 आवि, 1-8, 15 प्रावि 1-5 सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाई तथा 72 ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूले सेवा दिइरहेका छन्।
0: गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रममा गेरुवा गाउँपालिका जनतासँग जनप्रतिनिधि, गेरुवा गाउँपालिका गतिविधिमा
2: गेरुवा गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष निर्मल थारूसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ अध्यक्षको कार्यक्रम नागरिकसँग जनप्रतिनिधिमा।
3: नमस्कार, धन्यवाद।
2: आराम हुनुहुन्छ? त्यो आर्थिक वर्षको लगभग अन्त्यतिर हुनुहुन्छ, निकै व्यस्त होला आज भोलि।
3: हजुर, व्यस्तता छ। आज भोलि अब योजनाहरूको कामहरू लगभग भइराखेकै छ।
2: निर्वाचित भएको 4 पुग्यो होइन, पहिले र अहिलेमा यो तपाईँको वडालाई वर्तमान अवस्था हेर्ने हो भने कस्तो छ, संक्षेपमा बताइदिनुहोस् न।
3: अहिले विगत र वर्तमान अवस्थालाई चाहिँ विश्लेषण गर्ने हो भने हामीले जनप्रतिनिधि भइसकेर आइसकेपछि केही परिवर्तनहरू हामीले गर्न खोजेका छौँ र भएको पनि छ जस्तो मलाई लाग्दछ। अब त्यो कुरा भएको नभएको कुरा
4: हाम्रो चाहिँ नि समुदाय स्तरमा उहाँहरूले चाहिँ नि मूल्याङ्कन गर्ने कुरा रहन्छ, तर आफ्नो तर्फबाट हामीले राम्रै गरेका छौँ जस्तो लागिराखेको छ मलाई। यसमा अब स्वास्थ्यको हिसाबमा हेर्ने हो भने जस्तो अहिले हामीले पूर्ण वडा खोप घोषणा चाहिँ गरिराखेका छौँ, पालिकामा पूर्ण खोप पालिका घोषणा भएको छ। त्यस्तै गरेर अर्को हामीले ज्येष्ठ नागरिक अपाङ्गताहरूलाई के गरेका छौँ भने तपाईँको घर घरमा गएर चाहिँ वर्षमा 2 चेक जाँच पनि गर्ने र नर्मल्ली केही आवश्यक औषधि उपचारहरू छ भने त्यही चाहिँ प्रोभाइड पनि गर्ने त्यस्तो खालको व्यवस्था पनि हामीले मिलाएका छौँ। त्यस्तै अब सुरक्षित गर्भपतन सेवाहरू हामी स्वास्थ्य संस्थाबाट नियमित सञ्चालन गरिराखेकै छौँ र त्यसमा पनि जस्तो हाम्रो यस पाताघर स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवामा केही कठिनाइहरू आउने स्थिति भयो र त्यहाँ चाहिँ रेफर गर्ने अवस्था आयो भने हामीले चाहिँ एम्बुलेन्स निशुल्क गरेका छौँ। सँगसँगै हाम्रो यो एम्बुलेन्स सेवा पनि हामीले यहाँ चाहिँ हाम्रो वडा नम्बर 3 मार्फत चाहिँ सञ्चालन गरिराखेको अवस्था छ। त्यसरी हेर्दाखेरि केही चाहिँ सेवा प्रदान गरिराखेको छौँ जस्तो चाहिँ लाग्छ।
5: यहाँको वडामा स्वास्थ्य क्षेत्रको कुरा गर्ने भने निकै प्रभावकारी ढङ्गबाट अघि बढाएको छ,
4: राम्रै छ भन्नुपर्छ।
5: यो यहाँको पालिका त जिल्लामा अलिकति स्वास्थ्य क्षेत्रमा उत्कृष्ट भन्ने पनि सन्दर्भमा आउँछ।
4: हजुर, स्वास्थ्यको क्षेत्रमा अब हाम्रो पालिका निरन्तर रूपमा 4-5 वर्षदेखि निरन्तर रूपमा स्वास्थ्यमा चाहिँ पहिलो नम्बरमा आइराखेको अवस्था पनि छ। त्यसकारणले स्वास्थ्यको दृष्टिकोणबाट सबै कुराहरू हामी चाहिने पूर्वाधारको कुराहरू, त्यसमा चाहिने स्वास्थ्य कर्मीहरूको क्षमता अभिवृद्धिका कुराहरूदेखि लिएर अन्य समयमै सेवा प्रवाह गर्ने कुराहरू अनि स्वयंसेविकाहरूलाई परिचालन गर्ने कुराहरू, त्यसपछि कर्मचारीहरूलाई मोटिभेसन गर्ने कुराहरू, यी सबै कुराहरूले गर्दा चाहिने अहिलेसम्म निरन्तर रूपमा 4-5 वर्ष भइसक्यो स्वास्थ्यको क्षेत्रमा पालिकामा उत्कृष्ट नै भइराखेको छ।
5: यहाँको पालिकामा झन्डै 5-10 अघि पालिका हस्पिटल 10 शैयाको हस्पिटल निर्माणाधीन अवस्थामा छ, निकै सुस्त गतिमा निर्माण कार्य जारी छ भन्ने सुन्नमा आयो। यसलाई अलिकति द्रुत गतिमा सञ्चालन सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी अथवा यहाँहरूको पहल कदम के छ?
4: यसमा यो हस्पिटलको कुरा गर्नुभयो, निकै राम्रो प्रश्न पनि गर्नुभयो, यो सबै जनताहरूको चासोको विषय पनि छ, त्यसमा हामी निकै चाहिँ गम्भीर पनि छौँ र चिन्तित पनि छौँ। नेपाल सरकारको नियम अनुसारले जो सबभन्दा कम मूल्यमा त्यहाँ चाहिँ इभिडिङ गर्न सक्छ उसैलाई चाहिँ स्वत छनौट गर्ने सिस्टम छ, त्यसकारणले त्यही अनुरूपको यहाँ चाहिँ हामी ठेक्कापट्टामा त्यो चाहिँ छनौटमा पर्नु भएको हो र उहाँले गर्दै गरेको काममा केही चाहिँ कठिनाइहरू बाधा अर्चनहरू भयो होला अथवा के कारणले हो अलिकति ठ्याक्कै चाहिँ त्यो अब कालिका स्तरमै चाहिँ यो विषयमा स्पष्ट उत्तर आउला र पटक पटक हामीले पालिकामा छलफल गर्दै गर्दा त्यहाँ चाहिँ ठेकदारको लापरवाही केही कमी कमजोरीका कारणले हुन नसकेको अवस्था चाहिँ हामीले बुझेका छौँ। त्यसकारणले अहिले फेरि तत्काल अहिले काम पनि सुरु हुने अवस्थामा छ भन्ने कुरा भर्खरै आजकै छलफलमा चाहिँ त्यहाँ आएको विषय हो। मलाई लाग्छ अब काम अगाडि चाहिँ बढ्छ होला जस्तो हामी आशा गरौँ।
5: यहाँको वडामा शिक्षा क्षेत्रको कुरा गर्ने हो भने कस्तो छ वर्तमान अवस्थामा?
4: शिक्षाको क्षेत्रको कुरा गर्नुभयो सरले, अहिले हामी निरन्तर रूपमा हाम्रो यस पालिकामा 26 सामुदायिक विद्यालयहरू छन्। 26 सामुदायिक विद्यालयबाट हामीले पठन पाठनलाई अगाडि बढाइराखेका छौँ र कतिपय स्कूलहरूमा विद्यार्थीको संख्या निकै कम भएको अवस्था पनि छ। ती कुराहरू पटक पटक हामी छलफल पनि गरेका छौँ। यो विषयमा अब अहिले छलफल पनि भएको छ पालिकामा, त्यसलाई कसरी व्यवस्थापन गर्ने, कसरी व्यवस्थापन गरेर अगाडि लैजाने भन्ने विषयमा छलफल पनि भएको छ र तुलनात्मक हिसाबले भन्दाखेरि विगतको भन्दा अहिले चाहिँ पछिल्लो समयमा शिक्षाको गुणस्तरमा केही सुधार भएको अवस्था छ। हामीले यो 2-3 वर्षको एसईको नतिजालाई चाहिँ विश्लेषण गरेर हेर्ने हो भने नतिजा क्रमशः चाहिँ गुणस्तर चाहिँ बढ्दै गएको अवस्था छ। विगतको वर्षमा हाम्रो यो जिल्लाभरिकै पालिका स्तरमा एकदम न्यून स्तरमा भएको यो एसईको नतिजामा अहिले चाहिँ राम्रो लगभग राम्रै स्थानमा चाहिँ आएको छ, त्यसकारणले गुणस्तर राम्रो भइराखेको छ भन्ने लाग्छ। त्यस्तै अब भौतिक पूर्वाधार पनि हामीले सबै विद्यालयहरूमा पूर्वाधारको क्षेत्रमा पनि राम्रै प्रगति भइराखेको अवस्था चाहिँ छ। जस्तो खानेपानीको अनि शौचालयको बन्दोबस्तको कुराहरू अनि विभिन्न विद्यालयहरूमा महिनावारी स्वच्छताका कुराहरू, आरामदायी कक्षका कुराहरू, यी कुराहरू गरिराखेका छौँ र स्पेसल वडा नम्बर 3को हकमा कुरा गर्दाखेरि हाम्रो वडामा चाहिँ 2 सामुदायिक विद्यालयहरू छ र दुईटै सामुदायिक विद्यालयमा अहिले हामीले आधारभूत तहको कक्षा सञ्चालन भइराखेको छ र त्यसमा पनि अब पूर्वाधारको हिसाबले अहिले राम्रै चाहिने भइराखेको छ। यहाँ यो अहिले नमुनाकै रूपमा चाहिँ विस्तार गर्ने हामी सोचमा चाहिँ छौँ, त्यस्तो किसिमको प्रगति चाहिँ भइराखेको।
5: 2-4 वर्ष अगाडि फर्केर हेर्ने हो भने शैक्षिक गुणस्तरमा चाहिँ वृद्धि भएको भन्न सकिन्छ।
4: हजुर हजुर,
5: यहाँको पालिकामा यो विद्यालय स्तरमा स्टाफ नर्सको पनि व्यवस्था थियो के छ उहाँको? त्यो स्टाफ नर्सले चाहिँ कतिको विद्यार्थीहरूमा सहयोग?
4: हामीले यो 1 प्रावि 1 नर्स को अवधारणालाई अवलम्बन गर्दै हामीसँग भएको पाँचवटा मावि विद्यालयमा पाँचवटा स्टाफ नर्स हामीले विद्यालय नर्स स्थापना गरेर सञ्चालनमा ल्याएका छौँ र विशेष गरेर विद्यालयमा भएका केही जोखिमका कुराहरू बालबालिकामा पर्न सक्ने समस्याका कुराहरूलाई तत्कालै त्यही समाधान गर्न सकियोस् भन्ने उद्देश्यले त्यहाँ चाहिँ यो विद्यालय नर्स स्थापना गरिएको छ। सँगसँगै अझ स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यमा सुधार गर्नको लागि विद्यालय नर्सको आवश्यकता भएर हामीले केही चाहिँ त्यहाँ चाहिँ औषधिको व्यवस्था पनि अहिले गरिराखेका छौँ। त्यसरी चाहिँ विद्यालय नर्सको कामहरू भइराखेको छ र त्यसको अवधारणा चाहिँ अर्को पनि के छ भने जस्तो माविमा मात्रै नभएर पनि माविको क्याचमेन्ट एरियामा अन्य आधारभूत र प्रावि विद्यालयहरू छ भने त्यहाँ पनि गएर केही चाहिँ स्वास्थ्यका सूचनाहरू प्रवाह गर्ने उद्देश्यले पनि यस्तो खालको चाहिँ हामीले यो उहाँहरूलाई कार्य जिम्मेवारी दिएका छौँ।
5: यो त देशभरिमा लागु गर्नुपर्ने पालिकामा यो जमिन बल्दी चाहिँ सायद पहिलो होला, निकै उदाहरणीय छ भन्ने पनि सुन्नुमा आएको छ।
4: हजुर, यो सुरुमा हामीले यहाँ सञ्चालन गर्यौँ र यो पटक पटक प्रदेश स्तरको छलफलमा जिल्ला स्तरको छलफलमा भइराख्दाखेरि यो एउटा नमुना कार्य पनि भयो र नमुना कार्य भएको हुनाले अहिले चाहिँ थुप्रै चाहिँ स्थानीय तहले पनि यो अवधारणालाई लागू गर्नुभएको छ र यसमा चाहिँ लुम्बिनी प्रदेशले पनि यो माविमा चाहिँ स्टाफ नर्स हुनुपर्छ भन्ने हिसाबले अहिले भर्खरै मैले उसमा देखाएको थिएँ एउटा भ्याकेन्सीमा स्टाफ नर्सहरूको लागि स्कुल तोकेर नै चाहिँ भ्याकेन्सी निकालेको रहेछ भनेपछि यो राम्रो छ, यो गर्न सकेपछि यसले चाहिँ स्वास्थ्यमा राम्रो प्रभावकारी बनाउन सक्छ।
5: अरे कृषिको कुरा गरौँ, गेरुवा गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ, यहाँको वडा अथवा पालिकामा कृषकका लागि लक्षित जस्तो यान्त्रीकरणको कुरा, मल बिउ होइन विविध विषयमा अनुदानका कुरामा के चाहिँ गर्नुभएको छ अथवा आगामी वर्षमा सहयोग गर्ने योजना बनाउनु?
4: कृषि क्षेत्रको कुरा गर्दाखेरि विशेष गरेर पालिका स्तरबाट नै थुप्रै कार्यक्रमहरू त सञ्चालितमा छन् नै, त्यसमा चाहिँ जस्तो आय आर्जनको लागि केही चाहिँ सहयोगहरू गर्ने कुराहरू, त्यसपछि यान्त्रीकरणमा सहयोग गर्ने कुराहरू, जस्तो कतिपय कृषकहरूलाई दाना पिस्ने मेसिनको आवश्यकता हुन्छ, चारा काट्ने मेसिनको आवश्यकता हुन्छ, त्यस्ता कुराहरूमा सहयोग गर्ने र कतिपयमा चाहिँ अब जस्तो पावर टेलरका कुराहरूमा यसो यान्त्रीकरणकोमा सहयोग गर्ने भन्ने खालको कार्यक्रमहरू पनि छ। सँगसँगै जस्तो तरकारी खेती, बाख्रा पालन, भैँसी पालनको सहयोग पनि गर्ने केही सानोतिनो र त्यसमा चाहिँ विशेष गरेर क्षमता अभिवृद्धिको कार्यक्रमको लागि तालिम गोष्ठीहरूको आयोजना पनि गरिराखेको अवस्था चाहिँ छ र अहिले विशेष गरेर हाम्रो यहाँ स्थानीय उत्पादन गर्ने किसानहरूलाई सहज होस् भन्ने हिसाबले अहिले हामीले वडा नम्बर 3 पहलमा भनौँ न, विशेष गरेर हाम्रो 3 यो शान्ति बजार भएको हुनाले पनि त्यहाँ हाट बजार स्थापना गर्ने भनेर अहिले हामीले शान्ति बजारमा हप्ताको 2 त्यो हाट बजार स्थापना पनि भइराखेको छ। त्यहाँबाट पनि हाम्रा उत्पादन भएका तरकारीहरूलाई चाहिँ बिक्री वितरण गरेर हाम्रा किसानहरू लाभ लिन सकिराख्नु भएको छ भने यसलाई अझ व्यवस्थित बनाउन चाहिँ जरुरी छ। त्यसकारणले यसमा सबैजनाको चासो हुन जरुरी छ र सबैजनाको साथ सपोर्ट पनि आवश्यक हुन्छ भन्ने मलाई लाग्छ। त्यसकारणले यो कुरामा पनि हामी अलिकति गम्भीर भएर यसमा लाग्नुपर्छ भन्ने मैले सबैजनालाई अनुरोध गर्न चाहिँ चाहन्छु।
5: पूर्वाधारको कुरा गर्ने हो भने तपाईँको वडामा यो 4 अवधिमा सडक, कालोपत्री, सरोन्नति, ग्राभेल, कलभर्ट, पुलहरूको अवस्था हेर्ने हो भने वडा नम्बर 3 चाहिँ अवस्था कस्तो छ?
4: भौतिक पूर्वाधारको कुरा ल्याउनु भयो सरले। अब विकासको मूल आधार भनेको चाहिँ नि भौतिक पूर्वाधारलाई चाहिँ नि लिने गरिन्छ पनि र आम जनमानसमा पनि भौतिक पूर्वाधार नै विकास हो भन्ने चाहिँ मानसिकता छ ले चाहिँ जरा गाडेको छ। त्यसकारणले त्यसलाई चाहिँ हामी नकार्न पनि सक्दैनौ तर विकास भन्ने कुरा चाहिँ भौतिक पूर्वाधार मात्रै होइन, विकास चाहिँ मानसिक विकास पनि उत्तिकै महत्वपूर्ण छ। मान्छेमा ज्ञान हुनु पर्यो, चेतना हुनु पर्यो भन्ने कुरा चाहिँ मैले यहाँ सन्देश राख्न चाहे र पूर्वाधारको हिसाबमा अब हामीले वडा नम्बर 3 लगभग मुख्य सबै सडकहरूमा अहिले लगभग कालोपत्रे भइराखेको अवस्था चाहिँ छ। अब यतातिर हजुरको खुटेनातिर पनि लगभग यहाँदेखि खुटेनासम्म कालोपत्र भएकै छ। माथि राजापुरको एरियादेखि यो बाटो चाहिँ कालो पत्रे भएकै छ, त्यहाँ शान्ति बजारदेखि माथि दुई नम्बरतिर जाने बाटोसम्ममा, त्यसपछि भगतपुर गणेशपुरतिरको यतातिरको एरियामा माथितिर कालो पत्रे भएको छ। अलिकति गर्न नसकेको कुरा चाहिँ के छ भने, यो गणेशपुरको एरियामा हाम्रो चाहिँ नि सड़क बोर्डको कार्यक्रम पर्ने, सड़क बोर्डको क्षेत्राधिकारभित्र पर्ने भएको हुनाले त्यो प्रदेश स्तरको योजनाले काम गर्ने भएको हुनाले हामी स्थानीय सरकारबाट त्यो क्षेत्रमा अलि काम हुन सकेको छैन। तर अहिले हामीले प्रदेश र हामी स्थानीय तहको योजनाबाट हामीले यो गणेशपुरको झोलिङ्गो पुलदेखि तल चाहिँ तपाईँको मूलपानीसम्म जाने बाटोलाई स्तरोन्नति गरिराखेका छौँ। त्यसपछि झोलिङ्गो पुलदेखि फेरि अझ पूर्वतिर जाने बाटोमा पनि स्तरोन्नतिको कामहरू भइराखेको छ। र त्यसपछि जितरामको घरदेखि दक्षिणतिर चाहिँ लोहारपुर जाने बाटोमा पनि अहिले कालो पत्रेको काम चाहिँ अहिले भइराखेको छ। सँगसँगै यस वर्षको भर्खरै भएको ठेक्कामा खुटेनादेखि टिक्लीगढसम्मको बाटो पनि कालो पत्रेको योजनामा अहिले कामहरू भइराखेको छ। र अर्को हामीले चाहिँ चतुरलालको घरदेखि हाम्रो सनकट्टी हुँदै बनकट्टीको स्कूलसम्म आउने बलराम थारूको घरसम्म पनि कालो पत्रको योजनाबाट कामहरू भइराखेको छ। भनेपछि लगभग कालो पत्रको काम, सड़क पूर्वाधारको काम पनि राम्रै छ भन्ने मलाई लाग्छ। त्यस्तै हजुरले जुन कुरा उठाउनुभयो कलभर्टका कुराहरू आदि इत्यादि, त्यसमा चाहिँ लगभग हामी आइसकेपछि हाम्रो यो पालामा 9 अलि ठूलो कलभर्टहरू हामीले चाहिँ बनाएका छौँ। यो 3.5-4 वर्षको पिरियडमा 9 ठूला कलभर्टहरू, लगभग 10 लाख भन्दा माथिका कलभर्टहरू हामीले सम्पन्न गरिसकेका छौँ। त्यस्तै हाम्रो यहाँ यो क्षेत्रमा जंगली जनावरको प्रभाव अलि बढी नै छ, त्यसबाट सुरक्षाका लागि हामीले चाहिँ नि मेसवायरको कामहरू टिउनीदेखि माथि चाहिँ नि सनकट्टी लोहारको खुटेनासम्म मेसवायरको काम पनि सम्पन्न भएको छ। थोरै बाँकी लोहारपुरको क्षेत्रमा थोरै चाहिँ काम बाँकी छ, त्यसको पनि अहिले टेन्डरसम्म भइसकेका छ, त्यो काम पनि लगभग हुन्छ होला। त्यस्तै अब जंगली जनावरबाटै बस्नको लागि सुरक्षित मचान घर पनि हामीले यहाँ चाहिँ बनकट्टीको तल्लो बेलामा बनाएका छौँ। र अहिले भर्खरै हामी अब यहाँ सनकट्टी र बनकट्टीको सेन्टरमा पर्ने गरी एउटा फेरि मचान हामी बनाउँदैछौँ। त्यो हिसाबले पनि भौतिक पूर्वाधारको क्षेत्रमा राम्रै छ। यसैमा मैले थोरै थप्न के चाहे भने, जस्तो सड़क विस्तार अन्तर्गत सड़क नयाँ सड़क बनाउने, नयाँ सड़क निर्माणमा लगभग हामी आएदेखि 5 किलोमिटर जति नयाँ सड़क हामीले चाहिँ निर्माण गरेका छौँ। 5 किलोमिटर जति भने ग्राभिल ठाउँ ठाउँमा ग्राभिल गरेर सबै ठाउँको जोड्दाखेरि अहिलेसम्म लगभग 1500 मिटर भन्दा बढी एरियामा ग्राभिलको काम पनि भएको छ। त्यसरी पूर्वाधारको क्षेत्रमा पनि राम्रै काम गरे जस्तो लाग्छ।
5: सड़क पूर्वाधारको काम गर्दै गर्दा यति बेला पेट्रोलियम पदार्थको विभिन्न सामग्रीहरू नपाउने हुँदा निर्माण गर्छ काम ढिलाइ गरेको छ, यो कि समय नै सम्पन्न हुनेमा कतिको ढुक्क हो?
4: यसमा के छ भने, अब अप्ठ्यारो त अप्ठ्यारो नै छ। अब ठेक्का टेन्डर विशेष गरेर बहुवर्षीय ठेक्काको कुरामा, बहुवर्षीय ठेक्कामा बढी अलि समस्या जस्तो देखिन्छ। किनभने एक वर्ष अगाडि, डेढ वर्ष, दुई वर्ष अगाडिका भएको कुरा अलि लामो ठुलो ठेक्कामा अरूले त्यति बेलाको रेट ठेक्का गरेकोमा अहिले एक्कासी चाहिँ डबल रेटमा पेट्रोल बढ्दाखेरि, पेट्रोलियम पदार्थ बढ्दाखेरि काममा चाहिँ अप्ठ्यारो त छ नै। त्यस कारणले गर्दा पनि केही कामहरूमा ढिलाइ भइरहेका छ। ठेकदारहरूले अब केही दिन पछाडि धकेल्ने, तेलको भाव बढेपछि त्यसपछि चाहिने अब काम गर्ने, त्यस्तो खालको चाहिने गतिविधिहरू पनि देखिया छ।
5: नियमित यो आर्थिक वर्षको लागि हुन चाहिँ सम्पन्न समयमा हुन सक्छ।
4: अब यो आर्थिक वर्षको काममा अब हाम्रो विशेष गरेर साना योजनाहरूमा लगभग कामहरू लगभग सबै सम्पन्न हुन्छ नै जस्तो छ। अब केही कारणवश एउटा सम्म योजना नहुन सक्ला, तर लगभग सबै कामहरू सम्पन्न हुन्छ भन्ने म आशावादी चाहिँ छु हाम्रो वडाको।
5: तर लक्षित वर्गको कुरा गरौँ, अब अलिकति विपन्न समुदायका परिवारलाई आयाधन जीविकोपार्जनको लागि के योजना छ, अब योजना बन्दैछ, के योजना बनाउने तयारी हुनुहुन्छ? सँगसँगै युवा लक्षित कार्यक्रम
4: लक्षित वर्ग अन्तर्गतको कार्यक्रममा पनि हामीले वडाबाट सानसानो थोरै योजना, थोरै बजेटको योजनाहरू हामीले प्रत्येक वर्ष चाहिँ सञ्चालन गर्ने गरेका छौँ। विशेष गरेर अब अभिभावकविहीन बालबालिकाहरू, अति विपन्न गरिब बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू सपोर्ट गर्ने कामहरू निरन्तर हामी गरिरहेका छौँ। त्यस्तै गरेर ज्येष्ठ नागरिकहरू जो अति ज्येष्ठ हुनुहुन्छ र विपन्न पनि हुनुहुन्छ, त्यस्ता नागरिकहरूलाई हामीले जस्तो चाहिँ न्यानो कपडाहरू वितरण गर्ने कामहरू भित्रदेखि गरिरहेका छौँ भने, जस्तो उहाँहरूलाई कहिले काहीँ मालिस गर्ने पोषणयुक्त खानाको लागि पोसिलो खानाहरू वितरण गर्ने त्यस्तो कामहरू पनि हामीले विगतका वर्षमा गर्यौँ भने, यो वर्षको योजनामा हामीले यो ज्येष्ठ नागरिकहरूलाई छाताहरू अनि टर्चहरू दिने, किनभने रातिको समयमा उहाँहरू बाहिर निस्किँदाखेरि सुरक्षाको दृष्टिकोणले खतरा हुन सक्छ। सानो टर्च दियो भने गर्मीमा छाता ओढेर कतै जानु पर्यो भने त्यसले पनि सुरक्षा गर्छ, सानो सपोर्ट जस्तो देखिन्छ तर त्यसले ठुलो काम गरेको हुन्छ। त्यस कारणले त्यस्तो सानसानो थोरै बजेटबाट पनि सानसानो तर रिस्कलाई कम गर्ने हिसाबले हामीले बजेटलाई युटिलाइज गर्न खोजिराखेका छौँ, त्यस्तो खालको काम गरेका छौँ भने, अब लक्षित वर्ग अन्तर्गतमा हामीले संस्कृतिहरूलाई संरक्षण गर्नुपर्छ। संस्कृति भनेको हाम्रो चाहिने पहिचान हो, हाम्रो सम्पत्ति हो, त्यो सम्पत्तिलाई जगेर्ना गर्नुपर्छ भनेर हामीले चाहिँ संस्कृति संरक्षणका गतिविधिहरू पनि सञ्चालन गरिराखेका छौँ। जस्तो यहाँ जस्तो होली पर्वमा मनाउने कार्यक्रम गर्नुहुन्छ, त्यस्तै देउरा खेल्ने कार्यक्रम गर्नुहुन्छ, थारू समुदायमा चाहिँ नि सखिया नाच, त्यस्तो हुदुङ्गुवा नाच नाच्ने, मघौटा नाचहरू नाच्ने विभिन्न कल्चरहरू छ। यसले गर्दा के हुन्छ भने एउटा चाहिँ हाम्रो भावनात्मक सम्बन्धलाई चाहिँ मजबुत बनाउँछ, एक आपसमा मेलमिलापको भावना गर्छ, र यो संस्कृति संरक्षण कार्यक्रमबाट मान्छेलाई चाहिँ मानसिक रूपमा चाहिँ उसले चाहिँ एउटा स्वस्थ बनाउनलाई मदत गर्छ। हामीले हेर्छौँ के गरे होला, किन यस्ता कार्यक्रम गरे होला भन्ने लाग्छ होला कसैलाई, तर त्यसको महत्व चाहिँ बुझ्नुपर्छ। हामीले थोरै सपोर्टबाट मान्छेमा चाहिँ एक आपसमा भाइचाराको सम्बन्ध बढ्छ, अपनत्व बढ्छ, मेलमिलापको भावना बढ्छ, मानसिक मान्छेले मानसिक सन्तुष्टि प्राप्त गर्दछ, मनोरञ्जन प्राप्त गर्छ, त्यसको चाहिँ धेरै ठुलो महत्व हुन्छ। त्यस कारणले यस्ता खालका गतिविधि हामीले निरन्तर गरिराखेका छौँ र सँगसँगै संस्कृति संरक्षणमा चेतना जागृतिका कार्यक्रमहरू पनि गर्ने कामहरू पनि गरिराखेका छौँ। अघि सरले एउटा सानो कुरा उठाउनुभयो, अब युवाहरूको लागि कस्तो खालको कार्यक्रममा भन्नुभयो, अब युवाहरूको लागि विशेष कार्यक्रम त त्यस्तो गर्न सकिया छैन स्पष्ट रूपमा भन्दा, किनभने बजेटको पनि सीमितता छ, तर पनि हामीले प्रत्येक वर्ष खेलकुदलाई केही सपोर्ट गर्नुपर्छ, युवाहरूले विशेष गरेर खेलकुदमा चासो राख्ने भावनाले खेलकुदमा सपोर्ट गर्नुपर्छ भनेर हामीले खेलकुदमा यहाँ विशेष गरेर हाम्रो यहाँ फुटबल भलिबल क्रिकेट खेलिराख्नुहुन्छ, अनि त्यो फुटबल भलिबल क्रिकेटमा चाहिँ हामीले सहयोगहरू गरिराखेका छौँ। वडा स्तरको खेलकुद हुन्छ, त्यसमा सपोर्ट गर्ने, केही भलिबलहरू दिने, फुटबलहरू प्रदान गर्ने, ड्रेस आवश्यकता पर्छ ड्रेसहरू उपलब्ध गराउने, यस्तै सानसानो सपोर्टहरू गरिराखेका छौँ।
5: यहाँ निर्वाचित भएको चार वर्ष पुग्यो, अब एक वर्ष बाँकी छ। यहाँले निर्वाचन ताका वडावासी समक्ष केही भाषा गर्नुभएको थियो, प्रतिबद्धता जनाउनु भएको थियो, के कति पुरा भयो, कति पुरा हुन सके सकेन, कस्तो लागिरहेको छ, अझ आगामी वर्षमा अझै एक वर्ष बाँकी छ, गर्न सक्नेमा कति प्रतिबद्धता हुन्छ संस्कृतिमा?
4: अब सरले एकदम निकै महत्वपूर्ण र एकदम गम्भीर प्रश्न गर्नुभयो, त्यसको लागि सरलाई धेरै धेरै धन्यवाद। अब यसमा चाहिँ नि हामीले निर्वाचनमा हुँदै गर्दाखेरि हामीले धेरै त्यस्तो ठुलो बाचा चाहिँ गरेका होइनौँ, जे सकिन्छ त्यो हामी गर्छौँ आफ्नो तर्फबाट पहलबाट, हामीसँग भएको स्रोतबाट, स्रोत र साधनलाई एकदमै चाहिँ नि प्रभावकारी हुने किसिमले परिचालन गर्छौँ भन्ने किसिमले हामी अगाडि बढेका थियौँ। एउटा चाहिँ हाम्रो चाहिँ प्रतिबद्धता के थियो भन्दाखेरि, हाम्रो यो गेरुवा गाउँपालिकाको वडा नम्बर 3 मावि विद्यालय छैन, हामीले एउटा प्रतिबद्धता गरेको एक मावि एक वडा एक मावि हामी स्थापना गर्छौँ भन्ने हामीले त्यो चाहिँ जोरदार आवाज चाहिँ उठ्यो, र अहिले यसरी चाहिँ प्रक्रियागत रूपमा गर्दै जाँदाखेरि अहिले त्यो एउटा चाहिँ काम सम्पन्न गर्न सकिराखेको अवस्था छैन। त्यसका चाहिँ थुप्रै मापदण्डहरू छन् सर, यसमा पूर्वाधारको कुराहरू आउँछ, विद्यार्थी संख्याहरूको कुराहरू आउँछ, टिचरको संख्याको कुराहरू आउँछ, त्यस कारणले थुप्रै मापदण्डहरूमा हामी बिस्तारै क्रमबद्ध रूपमा ती मापदण्डहरू पूरा गराउने प्रक्रियामा अगाडि बढेका छौँ। अहिले लगभग पूर्वाधारको क्षेत्रमा हामीले राम्रो स्टाटस चाहिँ बनाइसकेको अवस्था छ, त्यो चाहे बनकटी स्कुलमा भन्नु चाहे गणेशपुर स्कुलमा भन्नु, पूर्वाधारको क्षेत्रमा लगभग राम्रो चाहिँ भइराखेको अवस्था छ। अब समस्या कहाँ छ भने थोरै चाहिँ विद्यार्थी संख्याको अनुपात चाहिँ यहाँ पुगिराखेको छैन, त्यस कारणले विद्यार्थी संख्याको अनुपात नपुगेको हुनाले हामीले त्यसलाई चाहिँ अझ अपग्रेड कक्षा कसरी बनाउन सक्ने भन्ने चाहिँ यो समस्याको विषय छ। त्यसले गर्दा मात्रै हामीले माविकर्फ अलि अगाडि बढाउन सकेको अवस्था छैन, र पनि हामी चाहिँ हर सम्भव प्रयासरत छौँ। विद्यार्थी संख्या चाहिँ बढ्दै गएपछि हामीले क्रमशः जस्तो 8 सञ्चालन छ भने अब 9 लग्ने 10 लग्ने यसरी मावि बनाउँदै जाने भन्नेमा हामी चाहिँ प्रतिबद्ध चाहिँ छौँ, प्रयासरत छौँ। अब त्यसको लागि अब हामीले मात्रै लागेर त पुग्दैन, हामी सबैजनाले चाहिँ लाग्नु पर्यो, यहाँको स्थानीय बासिन्दाहरू सबैजना यसमा चाहिँ यो विषयमा चासो राखिदिनु हो, सहयोग गर्नुभयो भने यो कुरा चाहिँ सम्भव हुन सक्छ भन्ने मलाई लाग्छ।
5: आगामी अङ्कमा पनि यहाँसँग थप विषयमा कुराकानी गर्नेछौ। आजको अङ्कको अन्त्यमा रेडियो सुन्ने सम्पूर्ण श्रोता विशेष गरी गेरो गाउँपालिका उडानमा तीन वासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई के चाहिँ सन्देश आग्रह।
4: र मैले अन्तिममा चाहिँ के गर्न चाहन्छु भने अब अहिलेसम्म हामी चारौं वर्षमा आइसक्दाखेरि हाम्रो यहाँको गेरुवा गाउँपालिका वडा नम्बर तीनका सम्पूर्ण आदरणीय दाजुभाइहरू भन्छु म, अग्रजहरू भन्छु, उहाँहरूले निकै सहयोग गर्नु भएको छ। विशेष गरेर हाम्रो यस क्षेत्रमा तपाईँको सबै गाउँमा यहाँ चाहिँ बर्गर पर्था सिस्टम हामी सञ्चालन गरेका छौँ। बर्गरहरू हुनुहुन्छ, बर्गरहरूको निकै चाहिँ सहयोगी भूमिका छ यहाँ। बर्गरहरू जति पनि कामहरू हुन्छ हामीले सहजै तरिकाबाट गाउँमा चाहिँ यो कुराहरू गरिराखेका छौँ। बर्गरहरूको सँगसँगै गाउँले सबै दाजुभाइहरूको एकदमै चाहिँ सहयोग प्राप्त भइराखेको छ। त्यस कारणले गर्दा सम्पूर्ण गेरुवावासीहरूलाई म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यस्ता खालका गतिविधिहरू कार्यक्रममा सबैजनाको साथ र सपोर्ट भयो भने मात्रै यो कुरा सम्भव हुन्छ। किनभने एउटा वडामा निर्वाचित जनप्रतिनिधि भएर मात्रै चाहिँ यो कुरा सम्भव हुँदैन। हामीले चाहिँ सकभर सकेसम्म आफ्नो क्षमताले भ्याएसम्म प्रदेश स्तरमा केन्द्र स्तरको सरकारसँग समन्वय गर्ने, सहकार्य गर्ने, केन्द्रीय र प्रदेशबाट चाहिँ बजेटहरू ल्याउने तर्फ म चाहिँ एकदम लागिराखेको छु। धेरै योजनाहरू पनि ल्याएर पनि गाउँ समुदायमा सम्पन्न गर्न लागिराखेका छौँ। त्यो कार्यक्रमलाई समयमै सम्पन्न गर्नका लागि गाउँ समुदायकै महत्वपूर्ण भूमिका रहन्छ। त्यसकारणले अहिलेसम्म कहीँ कतै कुनै ठाउँमा चाहिँ बाधा अडचन भए तापनि त्यसलाई चाहिँ सबैजना लागेर हामीले समाधान गरेका छौँ। समाधान गर्नमा सबैजनाको साथ सपोर्ट रहेको छ र नै अहिलेसम्मको जुन मैले अघि सबै कुराहरू बताएँ, पूर्वाधारको क्षेत्रमा भएको विकासका कुराहरू बताएँ, शिक्षामा भएको विकासका कुराहरू बताएँ, विशेष गरेर पूर्वाधार क्षेत्रमा गर्नुपर्ने विकासको काममा जबसम्म स्थानीय जनप्रतिनिधि र सम्पूर्ण स्थानीय जनताहरूको एकमत भएन, एक आवाज भएन भने हामीले त्यसलाई सम्पन्न गर्न सक्दैनौँ। त्यसकारणले अहिलेसम्म सबैजनाको साथ र सपोर्ट छ, त्यसको लागि पुनः सबै गेरुवावासी अनि सम्पूर्ण ओडावासी दाजुभाइहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।
5: निकै व्यस्त समयका बाद पनि नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा समय दिनुभयो। महत्वपूर्ण समय र महत्वपूर्ण भनाइका लागि गेरो गाउँपालिका उडानमतिनका वडा अध्यक्ष निर्मल थारूजी, यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद, नमस्कार।
0: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज, रेडियो टाइगर 99.2 मेगाहर्जका साथै अनलाइनमा रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो गेरुवा एफएमले गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर तयार पारेको हो।
1: यो जानकारी सँगै अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौं। कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव र सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ। अब आजको कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ।
0: कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी आजकै समयमा लिएर आउनेछौ। सामुदायिक रेडियो, समुदायको आवाज, रेडियो गेरुवा एफएमबाट प्रसारण हुने गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिका आउँदा भाग पनि सुन्ने प्रयास गर्नुहोला।
1: गेरुवा गाउँपालिकालाई सुन्दर, शान्त र व्यवस्थित बनाउँदै आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी हामी गाउँपालिकावासीहरूको नै हो। गाउँपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं।
0: त्यसैले आउनुहोस्, गेरुवा गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवा सुविधामा निरन्तर निगरानी राख्दै, खबरदारी गर्दै, निर्माणाधीन विभिन्न आयोजनाहरूमा हातेमालो गरौं। अर्को भागमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै कार्यक्रम संयोजक सौगात श्रेष्ठ, प्राविधिक मित्र राम बहादुर, साथी नारायण पौडेल र म भावुक पनि विदा हुन्छौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्छ।
1: नमस्कार, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। प्राविधिक कारणवश रेडियोको प्रसारण केही समयका लागि स्थगित हुन गइरहेकाले यसबाट सम्पूर्ण श्रोताहरूमा पर्न जाने सुविधाप्रति क्षमा प्रार्थी छौं। रेडियोको प्रसारण केही समय पश्चात पुनः तपाईँहरूको माझमा हामी जोडिने जानकारी गराउँदछौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाप चाहिँ।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
3: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
3: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
3: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
4: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।
6: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।
8: नमस्कार, म विकास थापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाडी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला सीमा विवादका कारण कर्णाली करोड पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। प्रभावित लामपाटा क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। नेपाल खबरमा अब पूरा खबर। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष र 54 महिला 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टो स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एनटी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको

0: सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने
2: हो। ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भ्रुन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2 लाख MW सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद, सीमा विवादका कारण कर्णाली करोड़ पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असु

0: प्रकाशित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्दन त सधैँ बाजे।
2: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
1: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्ने योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाजे।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
1: गराउला नि काकु, के पो हतार छ र?
0: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाइसराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
1: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
2: जन्म मृत्यु बसाइसराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
1: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: यो हो रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98124141116। फेरि सुन्नुहोस् है, 98124141116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्क, वर्दिया।
4: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
5: हो होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त, कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौँ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनीको किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाथा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाइ खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98 151 72 681 र 98 164 24 650।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
1: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
0: ए के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
1: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
0: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
2: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: अडिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डडेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डडेलोले वन्य जन्तु तथा पन्छीको

0: झोडीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, झोडीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
3: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
0: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
4: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
5: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
4: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
7: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
8: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
9: विजय सुनसादी पसलमा नै किन नि?
8: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
9: साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
8: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98483-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
10: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात, गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई
11: देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्छै।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको छ बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
2: दसवटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई।
1: र काभा महिला भलिबलमा नेपाल र मालदिव्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाइल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ीसँगै तातो हावाको लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 कर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढेमा, श्वास प्रश्वास समस्या आएमा, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरासीसम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
1: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ़ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको

0: महान निर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायमै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुला चौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानी साइन लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
1: सरकारी निकाय बीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रुपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर निकाय बीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रुपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रुपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायबाट 1,71,38,000 रुपियाँ बराबरको क्षति भएको हो।
0: महालेखा परीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ। कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्न भनिएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30% जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। 3 कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,59,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र माइकिनिङ स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1,59,45,08,000 रोयल्टी संकलन भएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ट्राफिक प्रहरीले जाँचमा गरेको कडाईले दुर्घटना घटाउन पारेको प्रभावको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार

0: सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे सावधानी अप्नाउन प्राधिकरणको आग्रह, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक, बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी अध्ययन गर्न समिति गठन, सरकारी कार्यालय विश्वमान्य नहुँदा 6.5 करोड बढ़ीको पाइपलाइनमा क्षति लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। सर्लाहीमा बागमती नदीमा डुबेर 2 जनाको ज्यान गएको छ। लालबन्दी नगरपालिका वडा नम्बर 9 बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी न्यायिक परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका 2 जनाको खोजी गर्ने क्रममा आज शव फेला परेको हो। 5 जना घुम्न गएको बेला नदी तर्ने क्रममा 2 जना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सहित रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
4: गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 54 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 137,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँभन्दा धेरै राशि संकलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचक्रममा जाँच रक्सी खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, लेनको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
6: पहिला 27 देखि 28 सम्म दिनका दुर्घटना हुन्थ्यो नि, कहिले कहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेक जाँचलाई तीव्रता दिनु भनेको मापसे गरेर सवारी साधन नचलाउने, खोद्रा सवारी साधनहरू नचलाउने, लापसे गरेर नचलाउने र यिनले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ, यात्रीहरू हुन्छ, उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने ठूलो धनधनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेक जाँचलाई बढाएका हौँ। एउटा चेक जाँचका 2 एस्पेक्टहरू हुन्छन्। एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने, सड़क चाहिँ व्यतिथि जस्तो नदेखिनेलाई, सड़कमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कार्यवाहीलाई अगाडि बढाएका हुन्छौँ भने, अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने, ड्रिङ्क एन्ड ड्राइभ नगर्ने, ड्रग्स एन्ड ड्राइभ नगर्ने, अनि लेन डिसिप्लिनमा चलाउने, ट्राफिक लाइटको पालना गर्ने, यी कुराहरूलाई पनि हामीले चाहिँ चेक जाँचमा तीव्रता बढाएका हुन्छौँ।
5: जाँचका क्रममा कार्यवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संग्रहण हुन्छ, यो राजस्व संकलन चाहिँ कस्तो भइरहेको छ?
6: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चिट काट्यौँ, त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ, हामीसँग सरोकार हुँदैन।
5: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कार्यवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
6: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कार्यवाही गर्यो, सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कार्यवाही गर्यो, अलिकति लेन क्रस पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँबाट आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा त्यही भएन. ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो. यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो. ट्राफिक नियमको पालना हजुरहरू हाम्रै घरको लागि, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त होइन, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो.
5: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
6: सभ्य शिष्ट चालकको व्यवहार नै नागरिक मैत्री हुनु पर्यो, यात्रु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो. सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ, ती कुराहरूलाई विचार पुर्याएर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो त्यहाँबाट रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो कहाँ रोक्ने कुरादेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरटेक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीका चलाउनेहरूले पनि दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छ छैन, यान्त्रिक चेक जाँच, चक्काको चेक जाँच, लाइटको चेक जाँच, वाइफरको चेक जाँच, बर्सातको मौसममा म गुडिरहने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडिरहने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो. जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊ, बरु ढिलो पुगौं तर सुरक्षित रूपमा पुगौं. त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी विपाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ, उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एन्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिगज्याग जिगज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो. जसले गर्दाखेरि म घरबाट जसरी निस्किया थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो. जसरी त्यही सवारी साधन मैले चलाइन्थेँ राम्रोसँग चलायो भने तिमीहरूलाई सहज साधन हुन्छ भने कहिले काहीँ हतियारै बन्न सक्छ, अलिकति तिम्रो स्पिडमा गयो दुर्घटनामा परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ.
4: हुनुहुन्थ्यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी. नेपाल दर्पणमा खबरको सिलसिला. दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ. टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्. सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छेद भएको छ. संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353. के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
7: हाम्रा सेवाहरू
3: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
3: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू.
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
7: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063.
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिसमको रमाइलो टिभीमा.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको अभियानका संयोजक नरेन खतिवडाले बताउनुभयो।
4: जात व्यवस्थाले निम्ताएको तहगत उत्पीडन, श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको सोतीमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
5: काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाड़ी पाखासम्मको ठाउँमा भने सावधानी अपनाउनु पर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देश बीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पुनः संचालनमा आउने भनिएको छ, तर इरानले हर्मुज जल मार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्धसरकारी संचार माध्यम तस्नीनका अनुसार हर्मुज जल मार्ग युद्धकै तहमा सञ्चालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अबेरसम्ममा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
5: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धित गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। मालदिव्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा नेपाल आज नेपालले मालदिव्सलाई 3-0 सोलो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई 16 सेटमा हराएको थियो।
5: एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह अहिरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 वटा देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल सँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सम्पल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण किशी र साहब आलम रहेका छन्।
4: इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडी रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनाए। राजस्थानका ध्रुव जुरेलले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक चाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा राजस्थान प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किङ्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायम रहन्छ। आईपीएलमा आज राति पाउने 8 बजे कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
5: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तीजु आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जुन 15 न्यूजील्याण्डसँग, जुन 21 बेल्जियमसँग र जुन 26 सिएटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 शुरू हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित अर्को गर्मी। अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
4: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
5: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
4: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने।
5: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आइपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: फुङ्गा र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द, सरकारले सीमा विवाद मिलाउन समिति गठन गर्यो।
1: दैलेखको आरबिस नगरपालिकाका पाँच माला चौरमा रहेको खुरा खुला निर्माणाधीन पुल चार वर्षदेखि अल्पत्र, स्थानीयलाई सास दिए।
0: नेपालगंजका वाटर पार्क र पौडी पोखरीमा गर्मी छल नपुग्नेहरूको चहल पहल बढ्यो। अत्यधिक गर्मीबाट जोगिन भारतीय नागरिक समेत आए।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानमा दिपेन्द्र ऐरी।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट डिलो राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई www.radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्ला बाजुरा सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द गरिएको छ। यसअघि भएको सहमति कार्यान्वयनमा कुनै पहल नभएको भन्दै बाजुराको हिमाली गाउँपालिकाका युवाले कर्णाली करिडोर अन्तर्गतको पिलुचर कबाडी सड़क खण्ड पुनः बन्द गरेका छन्। यो खण्डमा हुम्लाका नागरिक मात्र नभएर मुगु र हुम्ला सहित कैलाश मानसरोवर दर्शन गर्ने नागरिक समेत अल्पत्रमा परेका छन्। सुदूरपश्चिम सरकारले लामपाटा चियाचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परि घाइते भएकाको उपचार गराउनु पर्ने, घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने लगायतका माग सुनाई नभएको उनीहरूको भनाइ छ। यसअघि हिमालयका युवा समूहले जेठ 7 र 8 गते कर्णाली करिडोरको पिलुचौरदेखि कुबारी खोलासम्म सड़कमा टायर बालेर नाराबाजी सहित सड़क पूर्ण रूपमा बन्द गरेका थिए। जिल्ला प्रशासन कार्यालय बाजुराले सहजीकरण गरी 6 बुधे माग राख्दै 24 घण्टाका लागि बन्दलाई स्थगित गरेकोमा आज फेरि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ। गत 5 गते लामपाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जिमिन मुसुल्का बनाउने, घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउने तथा लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति पीड़ितलाई उपलब्ध गराउने, कुटपीट मार्फत घाइते भएकाहरूको उपचारका लागि पीड़ित पक्षलाई उपचारको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने, लामपाटा च्याचरमा विस्थापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्याभूति दिलाउने, प्रहरी चौकी निर्माण कार्य अघि बढ़ाउने लगायतका मागहरू पूरा गर्नका लागि 24 घण्टाको अल्टिमेटम दिएर सड़क सुचारू गरेको थियो। गत 8 जेठमा बसेको सर्वदलीय सर्वपक्ष बैठकले गरेको निर्णयमाथि हुम्ला पक्षले भने कुनै शुरू नगरेको भन्दै आज फेरि 5 बजे माग गर्दै अनिश्चितकालीन सड़क बन्द अवरोध गरेको हो। हिमाली युवा क्लबले विज्ञप्ति जारी गर्दै यसअघि सर्वदलीय सर्वपक्षीय बैठकद्वारा गरिएका कार्यहरू पूरा नभएसम्मका लागि सड़क पूर्ण रूपमा बन्द गरेको जनाएको छ। यता हुम्ला जिल्ला प्रशासन कार्यालयले भने जिल्लाको सामूहिक धारणा तय गर्नका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने जनाएको छ।
0: यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना जनप्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। बैठकले सीमा विवादको विषयमा गम्भीर छलफल गर्दै समस्या समाधानका लागि समिति गठन गर्ने निष्कर्ष निकालेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको 8-20 नगरपालिका वडा नम्बर 5 स्थित माला चौरमा रहेको खुरा खोला निर्माणाधीन पुल 4 वर्षदेखि अल्पत्र रहेको छ। सम्झौता अनुसार 2 वर्षमा निर्माण भइसक्नुपर्ने पुल 4 वर्षदेखि सदासम्म निर्माणको प्रगति 12.5% मात्रै काम भएको छ। सड़क डिभिजन कार्यालय सुर्खेतले 2079 साल जेठ 28 गते 1 वर्षमा निर्माण सम्पन्न गर्न 6,37,00,000 रूपियाँमा निर्माणको सम्झौता गरेको थियो। 20 मिटर लम्बाई र 11 मिटर चौडाइको पुल निर्माणका लागि पहिलो प्रयोग 2081 साल मंगिर 28 गते थपिएको अवधि सकिँदासम्म पनि पुल निर्माणले गति लिन सकेको छैन। 8-20 नगरपालिका नम्बर 5 का बासिन्दा र कर्णाली राजमार्गमा यात्रा गर्नेहरूलाई पुल नहुँदा हरेक वर्षको समयमा शास्ति खेपिरहनु परेको छ। पुल नहुँदा स्वास्थ्य, शिक्षा, कृषि लगायतको काममा शास्ति खेप्नु परेको स्थानीय गुनासो गरेका छन्। पुल नभन्दा बर्खाको बेला अवचत गर्ने गाह्रो हुने गरेको छ। टामा ढिला सुस्ती गर्ने कम्पनीलाई कानूनी दायरामा ल्याउन सड़क डिभिजन सुर्खेतले समेत व्यवस्था गरेको स्थानीयको आरोप छ। पहिलो स्थानीयको बस्ती समेत उठाएर पुल निर्माण शुरू गरे पनि अहिले काममा ढिलाइ गर्दा आफूलाई आक्रोश बढेको स्थानीय मयाराम जैसीले बताउनुभयो। सड़क डिभिजन कार्य सुर्खेतले पटक पटक ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोड्न सूचना जारी गरेको जनाएको छ।
0: मुगुको मुगरका कारमा रोड गाउँपालिकाका विद्यार्थी यसका गुम्बा संकलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन्। यस क्षेत्रका स्थानीयको आमदानीको प्रमुख स्रोत नै यसका गुम्बा भएकाले सिजन शुरू भए लगत्तै घरका बालबालिका पनि अभिभावकसँगै यसका संकलन गर्न जाने गर्दछन्। यस गाउँपालिकाका 12 विद्यालयका विद्यार्थी यसका गुम्बाका लागि पाटनतर्फ लागेका छन्। मुगम कर्मा रोङ गाउँपालिकाको कार्यविधि अनुसार यसका गुम्बा संकलनका लागि जेठ 16 गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिएको छ। बुद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्न सिंह सेजुवालले विद्यार्थी यसका संकलन गर्न हिँडेपछि प्राय सबै जसो विद्यालय बन्द हुने बताउनु भएको छ। यसका गुम्बा संकलनका लागि 10 बालबालिकादेखि 60 उमेरसम्मका ज्येष्ठ नागरिक पनि वन क्षेत्रमा जाने गरेका छन्। गाउँपालिकाका अध्यक्ष छिरिङ क्याम्प ने लामाले हाल प्रारम्भिक बाल विकास बाल बालिकाका लागि मात्र हाल विद्यालयमा पठन भइरहेको बताउनु भएको छ। उहाँका स्थानीयको प्रमुख आमदानीको स्रोत नै यसका गुम्बा हो। कर्मारोङ गाउँपालिकाको सानो कोइली, ठूलो कोइली, चाकु, हाडदाङ, चेस्टु, रोमन, पाटन, केले, लेके, छुलदुर, टेङनिङ, यामजामा सामुदायिक वन क्षेत्रमा यसका गुम्बा संकलन गर्ने अनुमति दिएको छ। यसका संकलन गर्ने एक सिजनमा एकजनाले कम्तीमा पनि 1-2 लाख रूपियाँसम्म जम्मा गर्न सकिने हुनाले वर्षभरिका लागि आफ्नो आमदानीको जोहो गर्न विद्यार्थी यसका संकलनमा जाने गर्दछन्। जिल्लाभन्दा बाहिरका व्यक्तिले यसका गुम्बा संकलनका लागि 2,500 रूपियाँ, जिल्लाभित्रका स्थानीयलाई 2,000 रूपियाँ राजस्व पालिकालाई बुझाउनु पर्दछ। पालिकाको रेकर्ड अनुसार यसका संकलनको मौसममा मुगु र डोल्फु सामुदायिक वन क्षेत्रमा करिब 6,000 यसका संकलनकर्ता जाने गरेको बताइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लगभग यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590। बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 99.2 MHz।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी FM।
0: तपाईँले सबैको मनसुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द, सरकारले सीमा विवाद मिलाउन समिति गठन गर्यो र दैलेखको 38 नगरपालिका 5 माला चौरमा रहेको खुर्रा खोला निर्माणाधीन पुल 4 वर्षदेखि अल्पत्र, स्थानीयलाई शास्ति लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायतका छिमेकी भारतीय शहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगंजका वाटर पार्क र पौडी पोखरी बनेका छन्। तातो हावा र अत्यधिक गर्मीबाट जोगिन वाटर पार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरेका स्विमिङ पुलमा धेरैजसो ठूलो संख्यामा नेपाली तथा भारतीय पुग्न थालेका छन्। गर्मी छल्नका लागि सीमापारी भारतका बहराइच, नामपारा, बाबागंज, मिहिन, पुरुवा, कैसरगंज लगायतका विभिन्न शहर र नेपालगंजको होटल तथा वरिपरिकाबाट आउने गरेको पौडी पोखरी र वाटर पार्कहरू अहिले भरिभरा रहेका छन्। नेपालगंजको जानकी गाउँपालिका 6 मणिकापुर स्थित अत्याधुनिक फन पार्कमा सबैभन्दा बढ़ी मानिस पुग्न थालेको वाटर पार्कका संचालक शिवंशु यादवले बताउनुभयो। विशेष गरी शनिबार, आइतबार तथा सार्वजनिक विदाका दिन धेरै मानिस पुग्ने गरेकोमा अहिले गर्मी अत्यधिक बढ़ेपछि हरेक दिन 500 देखि 1000 पर्यटक आउने गरेको उहाँको भनाइ छ। गर्मी शुरू भइसके आन्तरिक तथा बाह्य पर्यटकको पनि संख्या उल्लेख्य रूपमा बढ़दै गएकोमा हाल आएर अत्यधिक भीड़ बढ़ेको यादवले बताउनुभयो। भारतको बहराजका दिनेश मिश्रले गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन मन पनि चिसिएको भन्दै साथीहरूसँग पौडी खेल्न अति नै रमाइलो भएको बताउनुभयो। यस्तै नेपालगंजका रमेश साउले बढ्दो तापक्रमका बीच यस्तो सुविधा सम्पन्न स्थान नेपालगञ्जमा उपलब्ध रहनु सकारात्मक पक्ष भएको भन्दा केही समय भए पनि रमाउँदा गर्मी बिर्सने भएको बताउनु भएको छ। नेपालगञ्जको बाले गाउँका गाउँमा रहेको मेरो प्लानेट वाटर पार्क र कोहलपुरको हेप्पी ओल्ड नामक वाटर पार्कमा पनि अहिले भीड हुने गरेको छ। चरम गर्मी छल्न टाढा टाढाबाट तीन स्थानमा दिनभरि नुहाउनका लागि धेरै मानिसहरू पुग्ने गरेका छन्।
0: जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले सुर्खेतमा रहेको चुनौतीका विषयलाई अध्ययन गरी समाधान गर्ने बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताउनु भएको हो। कार्य सम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने भन्दै उहाँले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। एसपी पोखरेलले सही सूचनामा आधारित रहेर कानून विपरीतका गतिविधिलाई निस्तेज पारिने बताउनु भएको छ। पत्रकारहरूले सुर्खेतमा सड़क सुरक्षा कायम लागु औषध नियन्त्रण अवैध यौन गतिविधिलाई नियन्त्रण गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। पछिल्लो समय राजधानी विजयनगरमा लागु औषध र अवैध यौनजन्य गतिविधि नियन्त्रण प्रमुख चुनौतीको रूपमा रहेको छ। पोखरेलले आफू कम बोल्ने र काम धेरै गर्ने व्यक्ति भएको दावी गर्दै सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ।
1: कर्णाली प्रदेश सरकारले वीरनगरमा सन्तान पढ़ाउन अस्थायी बसोबास गरिरहेका आमाहरूलाई अटो ड्राइभिङ तालिम दिएको छ। श्री विकास तालिम अन्तर्गत उनीहरूलाई 30 दिने तालिम दिएको हो। तालिममा वीरनगर शहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका कर्णालीका विभिन्न स्थानका 50 जना महिला आमाहरूलाई सहभागी गराइएको थियो। तालिमको समापन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले महिलाहरूका लागि सामाजिक सशक्तिकरण र आत्मनिर्भर बन्नका लागि सिपयुक्त तालिमको व्यवस्था गरिएको बताउनुभयो। यसअघि अचार बनाउने, चुरा पोते बनाउने, केक बनाउने, च्याउ उत्पादन, सिलाई कटाई तालिम समेत सञ्चालन गरिसकिएको पनि भण्डारीले बताउनु भएको छ। यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि यस्तै

0: सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।
2: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुन चाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
2: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ झै।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस सेकर र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 9841449335, 9582399, 9585407092 र 9844861175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
7: रेडियो भेरी एफएम

0: तपाईँले सबैको मनसुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
1: बैतडीमा नेपाल भारत सिमानामा पर्ने महाकाली नदी किनारमा भइरहेको अवैध उत्खनन विस्तार विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बैतडीका सहयोग प्रमुख जिल्ला अधिकारी राजमणि नेरोलाले अवैध उत्खनन बारे उजुरी परिसकेको र कानून अनुसार प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। यस विषयमा अख्तियारमा उजुरी परिसकेकाले अहिले उत्खननको काम रोकिएको भन्दै प्रक्रिया अब आवश्यक प्रक्रिया अनुसार कार्य अघि बढ़ने बताउनु भएको छ। उजुरीपछि जिल्ला प्रशासन कार्यालयले पञ्चेश्वर गाउँपालिकालाई वास्तविक विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरसिंह भण्डारीले अख्तियारको पत्र प्राप्त भएको भन्दै आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत भण्डारीले नदी उत्खननका लागि कुनै पनि निर्माण कम्पनीलाई गाउँपालिकाबाट अनुमति नदिएको भन्दै निर्माण कम्पनीले अवैध रूपमा उत्खनन गरिरहेको बताउनु भएको छ। गत माघदेखि पञ्चेश्वर गाउँपालिका चार जंगलतमा क्षेत्रमा कन्काई कुमार केएस जेबीले महाकाली नदीमा लगातार उत्खनन गर्दै आएको थियो। यो कम्पनीले भौतिक पूर्वाधार विकास कार्यालय बैतडी मार्फत मेलौली पञ्चेश्वर सड़क स्थानीको ठेक्का पाएको छ। क्रसर मापदण्ड अनुसार सिमाना नाका नदीबाट कम्तीमा एक किलोमिटर टाढा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए गरेर मात्र क्रसर सञ्चालन गर्न पाइन्छ।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलाड़ी सूची अनुसार नियमित उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। मुख्य प्रतियोगिताको तयारीका रूपमा हेरिएको यस टोलीमा अनुभवी तथा युवा खेलाड़ीको सन्तुलन मिलाइएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुतेल, सन्दीप लामिछाने, आसिफ शेख, करण केसी, सोमपाल कामी रहनु भएको छ। यस्तै शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम र साहब आलम पनि टोलीमा पर्नु भएको छ।
1: मालदिवसलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिवसलाई 3-0 सेटमा हराएको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा कबड्डमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जितेको हो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई 16 सेटमा हराएको थियो। भोलि हुने भारत र पाकिस्तान किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट ताजिकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमी फाइनलमा प्रवेश गरेका छन्।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले मुम्बई इण्डियन्स र राजस्थान रोयल्स भिड्दैछन्। 13 खेलमा 14 अङ्क जोडेको राजस्थान खेल जित्दै प्ले अफमा पुग्ने अन्तिम टोली बन्ने योजनामा रहेको छ। समान खेलमा 8 अङ्क सहित पुछारबाट दोस्रो स्थानमा रहेको मुम्बई भने सान्त्वना जीत सहित प्रतियोगिताबाट विदा हुने प्रयासमा रहेको छ। यो खेल राजस्थानले जितेमा प्ले अफमा ठाउँ पक्का गर्नेछ भने मुम्बईले जितेमा राजस्थान बाहिरिनेछ भने पंजाब र कोलकाता मध्ये एक टीमले प्ले अफ यात्रा तय गर्नेछन्। अर्को खेल बेलुका पाउने 8 बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डनमा हुनेछ। 13 खेलमा 13 जोडेको कोलकाताले प्ले अफको सम्भावना कायम छ भने 12 अङ्क जोडेको दिल्ली प्ले अफबाट बाहिरिसकेको छ। पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। खेल खबर सँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका खबरका मुख्य शीर्षक फेरि एकपटक। हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द। सरकारले सीमा विवाद मिलाउन समिति गठन गर्यो।
1: दैलेखको आरबीस नगरपालिका 5 माला चौरमा रहेको खुरा खोला निर्माणाधीन पुल 4 वर्षदेखि अल्पत्र, स्थानीयलाई शास्ति।
0: नेपालगंजका वाटर पार्क र पौड़ी पोखरीमा गर्मी छल्न पुग्नेहरूको चहल पहल बढ्दो। अत्यधिक गर्मीबाट जोगिन भारतीय नागरिक समेत आए।
1: र एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानमा दिपेन्द्र ऐरी।
0: हस् तैलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दिलु रावत र दीपा कोइराला बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
0: बर्दिया राष्ट्रिय निकुञ्जको अत्यन्त जरुरी सूचना। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगत केही दिनदेखि चितुवा लगायतका वन्य जन्तुले गाउँघरमा प्रवेश गरी घरपालुवा पशु चौपायलाई क्षति गरी मानव वन्य जन्तु द्वन्द्वका घटनाहरू दिन प्रतिदिन बढ़िरहेकाले सावधानी अप्नाई सुरक्षित रहन हुन हार्दिक अनुरोध गर्दछौ। बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरदरा, बर्दिया।
3: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: नमस्कार, रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा साथी नारायण पौडेल अनि म भावुक योगीको तपाईंलाई हार्दिक स्वागत छ। गेरुवा गाउँपालिकाको कार्यालयबाट प्रभाव भइरहेका सेवा सुविधाका विषयमा जानकारी दिन तथा आगामी दिनहरूमा गाउँपालिकाको कार्यालयले प्रवाह गर्ने सुविधा तथा लागू गर्ने योजना लगायत विविध विषयमा सूचना दिँदै गाउँपालिकालाई सुन्दर, व्यवस्थित तथा जनभावना मैत्री बनाउने उद्देश्यले यो कार्यक्रमको शुरूआत गरिएको हो।
1: रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिमा गेरुवा गाउँपालिकाको संक्षिप्त परिचय, यिनै विषयवस्तुसँग सम्बन्धित जानकारी, गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा विभिन्न शाखाका प्रमुखहरूसँग गरिएको कुराकानी, गाउँपालिकाका विविध गतिविधिका साथै सन्देशमूलक जानकारी पनि दिनेछौं।
0: यो कार्यक्रम गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यस्तै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाईँ हामीलाई रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
1: गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पातावार, पशुपति नगर, गोला र मनाऊ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज

0: उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस एक, पाँचवटा मावि, सातवटा आवि, एकाठ, पन्ध्रवटा प्रावि, एक पाँच सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाइ तथा 72 ग्रामीण स्वास्थ्य स्वयं सेविकाहरूले सेवा दिइरहेका छन्।
1: आजको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा गेरुवा गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष कृष्ण गोपाल चौधरीसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधि।
2: नमस्कार।
1: आराम हुन्छ?
2: आरामै छ।
1: यो आर्थिक वर्षको लगभग अन्त्यतिर छौँ होइन, वडाको वर्तमान अवस्था कस्तो छ यो आर्थिक वर्षमा विकासमा?
2: खासै अब यो वर्ष नै अलिकता यो महँगाईले गर्दाखेरि समस्या चाहिँ छ, तर पनि हामी चाहिँ अब अलिकता उपभोक्ता समितिका अध्यक्षज्यूहरूसँग समन्वय गरेर अर्थात् ठेकदारहरूसँग समन्वय गरेर चाहिँ काम चाहिँ बिस्तारै भइराखेकै छ भनौँ।
1: विशेष गरी 6 वडामा प्राथमिकतामा राखेर के काम अघि सार्नु भएको छ आर्थिक वर्षमा?
2: प्राथमिकताको हिसाबले कुरा गर्ने हो भने सधैँ जस्तो हामीले लगभग तपाईँको सबै क्षेत्रमा हामीले बजेट विनियोजन गरेका हुन्छौँ। अब सुरुमा त अब सर्वप्रथम त हामीलाई अब एकदमै गाउँपालिका हो, गाउँपालिकामा खासै पहिलेदेखि नै हामी अब अलिकता पीड़ित ठाउँ, अलिकता दुर्गम ठाउँ भएको कारणले जिल्लाबाट पनि टाढा, अहिले अब प्रदेशको हिसाबले पनि टाढा भएको कारणले हामी चाहिँ अब बाटोघाटो नै विशेष चाहिँ प्राथमिकता दिएर काम गरिराखेका छौँ। र अन्य जस्तै अब स्वास्थ्य, शिक्षा लगायतका, खेलकुद लगायतका लक्षित कार्यक्रमहरू सबै गरिराखेका छौँ हामीले।
1: विशेष गरी विकास पूर्वाधारमा बाटो, पुल, कुलेसा होइन, कलबटहरूको यिनी चाहिँ अझै पूरा गर्न बाँकी छ, त्यसलाई नै प्राथमिकता राख्नु भएको छ होइन।
2: हजुर।
1: त्यो समग्र वडामा वडाबाट हुने विकास बजेट त हुन्छ नै, पालिकाको, प्रदेशको, संघीय बजेटबाट त्यस्तो ठुलो योजनाहरू के छ?
2: संघबाट त खासै हामीलाई योजनाहरू परेको छैन त्यस्तो, त्यसमा अब समपूरक भन्छ के अरे, समपूरक बजेट आउँदै गर्दाखेरि चाहिँ अब यही अब पिच बाटोको चाहिँ अब सुरुवात भएको छ 6 नम्बरमा, पर्सेनी पूर्व बजारदेखि तपाईँको राजापुर जोड्ने, जयपुर लगायत यसरी नै बेलहरे भएर जयपुर जाने बाटोको हामीले चाहिँ सुरु गरेका छौँ। यसपालि चाहिँ गेरुवा गाउँपालिकाको सबभन्दा ठुलो बजेट नै त्यसैको हो। र अन्य अब स्वास्थ्यको अब के अरे गेरुवा हस्पिटल अब निर्माण नै छ, अब त्यसमा तपाईँको अब ठेकदारले भनौँ कि अब कसको कमजोरीले हो, सङ्घले चाहिँ पैसा खासै नदिएको भन्छन् अब माथि सोद्धाखेरि, यिनै कुराहरू हुन्। अरू बाँकी चाहिँ अब अलिअलि कलबटहरू सामान्य रूपमा अब संघको भन्दा पनि प्रदेशको बजेट चाहिँ राम्रो परेको छ। प्रत्येक स्कूलमा लगभग हाम्रो वार्ड नम्बर 6 को 6 स्कूल मध्येमा 6 स्कूलमा चाहिँ बजेट परेको हो, काम पनि हुँदैछ।
1: यो आर्थिक वर्षको योजना सम्पन्न हुने तयारीमा छन्, त्यस्तो केही कति प्रतिशत जति सम्पन्न भयो अथवा केही बाँकी हुन सक्ने सम्भावना छन् कि पुरै सम्पन्न हुने?
2: लगभग काम सबै चाहिँ सुचारु नै छ। अब बहुवर्ष योजनाहरू त अब सम्पन्न हुँदैन, अब जस्तै अब ठुला योजनाहरू जस्तै बहुवर्ष 2-3 वर्षका छन्, राजापुर जोड्ने एउटा, जयपुर र हात्तीखोलाको एउटा कलभर्ट भनौँ कि पुल भनौँ मैला नालामा रहेको छ, त्यो पनि 2 बहुवर्ष हो। र अर्को मैले अघि भर्खर मात्र भने तपाईँको पश्चिमी बजारदेखि जयपुर जोड्ने पिच बाटो भनेर तपाईँको 3 वर्ष योजना छ, अब यिनी त सम्पन्न हुँदैनन्। तर अन्य पालिकाले छुट्याएको वडाको सिलिङको बजेटहरू चाहिँ लगभग सबै सम्पन्न हुन्छ भन्ने चाहिँ मैले आशा लिएको छु।
1: आर्थिक वर्षमा कति वडाका लागि बजेट?
2: मैले लगभग तपाईँको यो साल 4 हुन्छ हाम्रो, 4 वर्षको वार्षिक बजेट हुन्छ हाम्रो। सुरुमा तपाईँको हामीले 37 लाख पाएका थियौँ भने अहिले चाहिँ हामी 4 वर्ष आउँदाखेरि अब 43 लाखमा सीमित छौँ भनौँ।
1: यो आर्थिक वर्ष सम्पन्न भएसँग अन्य बजेट बनाउँदै गर्दै होइन, अब यो हजुरको कार्यकालको लगभग अन्तिम वर्ष पनि भन्न मिल्यो होइन, यो बजेट बनाउने क्रममा विशेष गरी यहाँले निर्वाचित भएर आउँदै गर्दा वडालाई यो रूपमा सम्म परिणत गर्न सकिन्छ भने कति जति चाहिँ गरिसक्नुभयो, कति जति बाँकी छन् जस्तो लाग्छ?
2: अब इच्छा चाहना त धेरै नै थियो, तर बाहिरबाट बोल्नु र ठाउँमा पुगिसकेपछि धेरै गाह्रो हुँदो रहेछ। अब हाम्रा वडा लेभलको जनप्रतिनिधिको संघ प्रदेशतिर त्यति पहुँच नहुँदो रहेछ। हामी आफै पनि धेरै पटक लगभग एउटा वडाबाट निर्णय लिएर प्रदेशसम्म चाहिँ 2 पटक हामी गएको हो। 2 पटक जाँदै गर्दाखेरि हामीलाई खासै बजेट परेको अवस्था छैन। जब मात्र तपाईँको गत साल 2081 बजेट नै 82 बजेटमा चाहिँ शैक्षिक क्षेत्रमा सामाजिक विकास मन्त्रीजीले चाहिँ अलिकता हामीले सोचेको भन्दा पनि राम्रो बजेट हालिदिनु भएको छ, काम निरन्तर चलिरहेको

0: भएको पनि छ। र अन्य विषयमा चाहिँ हामीले मैले चाहिँ आफू पदभार सम्हाल्दै गर्दाखेरि दुई चारवटा निर्णयहरू गरेको थिएँ। त्यसमध्येमा चाहिँ मैले गर्न नसकेको चाहिँ काम भनेको नदी तटीय क्षेत्रमा सोलर पावरहरू लगाउँछु भनेको थिएँ। त्यो बजेट भनेको अलिकत वडाले चाहिँ समेत नसक्ने बजेट भएको कारणले पालिकाबाट चाहिँ धेरै पटक निर्णय गर्यौँ तर त्यो बजेटहरू आएको छैन। तर पनि हामी चाहिँ अहिले पनि यो वर्ष पनि म आर्थिक बजेट बन्दै गर्दाखेरि प्रदेशको त्योभन्दा अगाडि चाहिँ गएर चाहिँ विभिन्न हाम्रो मन्त्रालयहरूमा चाहिँ पुगेको अवस्था हो। मैले सोचेको त यहाँ गेरुवा गाउँपालिका वार्ड नम्बर 6 जति पनि वडा अन्तर्गतका कार्यालयहरू छन् ती सबै हाम्रो एकजना व्यापारी अर्थात् समाजसेवी गोपाल गिरीजी हुनुहुन्छ, उहाँले चाहिँ लगभग सबै कार्यालयलाई पुग्ने गरी को फ्यामिली गिरी परिवार हुनुहुन्छ, दाजुभाइ 4 हुनुहुन्छ, उहाँहरू मार्फत चाहिँ यो जग्गाहरू प्राप्त भएको छ। ती सबै कार्यालय बनाउँछु भनेर चाहिँ हिम्मत गरेको हो र मैले आफ्नो हिसाबले प्रपोजल लिएर योजनाहरू लिएर म सबै मन्त्रालयमा ढाएको छु तर पनि सुनाइ भएको छैन। यस वर्ष पनि अन्तिम वर्ष हुँदै गर्दा पनि म ती योजनाहरू चाहिँ प्रदेशमा लिएर जाने चाहिँ सोचमा छु। अब केही दिनमै हामी चाहिँ वडा अध्यक्ष साथीहरू मिलेर गेरुवा गाउँपालिकाको 1-6 वार्डकै साथीहरू मिलेर चाहिँ योजना माग गर्न जाने भन्ने प्लान छ हाम्रो। र अन्य कुराहरू धेरै छन् छुटेको, किनकि यहाँ एकदम दुर्गम ठाउँ हो। अब गेरुवा गाउँपालिका भनेको लगभग लुम्बिनी प्रदेशको एकदम पश्चिम पुछार, त्यो पनि गाउँपालिका एकदमै तपाईँको निकुञ्जको एक हिसाबले बफर जोन, समग्र 6 वार्ड गेरुवा गाउँपालिका बफर जोन
1: सुगम जिल्ला
0: भए पनि एकदम दुर्गम भनेर हामी चिन्दछौँ। सुदूरपश्चिमसँग जोडेको अब दुईतिरै नदीले घेरेको पालिका, त्यसले गर्दाखेरि सोच्दा सोच्दै गर्न चाहँदा चाहँदै पनि आर्थिकको कारणले चाहिँ हामीले सोचे जस्तो गर्न सकेका छैनौँ, प्रयास चाहिँ गरिराखेका छौँ।
1: तपाईँको वडामा शिक्षा स्वास्थ्य र कृषिको अवस्था संक्षेपमा भन्नुपर्ने कस्तो छ?
0: शिक्षाको कुरा गर्दै जाँदाखेरि हाम्रो भावुक भाइले भन्न चाहन्छु, गेरुवा गाउँपालिका गत साल तपाईँको एससीको रिजल्ट आउँदै गर्दाखेरि लगभग बर्दिया जिल्लाको 2 स्थान ओगटेको थियो भने, त्यसै गरी मेरो आफ्नो वडाको कुरा गर्दाखेरि गेरुवा गाउँपालिकाको 2 स्थान हासिल गरेको थियो मेरो वार्डबाट जुन मावि स्कुल छ। र हिजो तपाईँको नै 80 रिजल्ट तपाईँको समग्रमा तपाईँको पर्सेन्टमा एकदमै तल भनौँ न, एकदम 0 भन्दा पनि हुन्छ, अब 0 नै भन्दा हुन्छ, 0 लेभलबाट तपाईँको अहिलेसम्म आइपुग्दाखेरि 80-81-82 आउँदै गर्दाखेरि 3 अन्तरालमा हामी चाहिँ गेरुवा गाउँपालिकाको अब लगभग प्रथम भएर हामीले चाहिँ एक साल शिक्षामा चाहिँ परिवर्तन गर्न सफल भएका छौँ। र मैले आफूले लागेको समस्या त्यहाँ देखेर हेरेर बुझेर सबै कुराहरू र उहाँ स्कुलका साथीहरूसँग टिचरहरूसँग अर्थात् व्यवस्थापन समितिसँग सबैजनासँग सहकार्य गरेर तपाईँको अहिले चाहिँ गेरुवा गाउँपालिकाको अहिले प्रथम हो हाम्रो, मेरो वडाको गणेश नेपाल राष्ट्रिय गणेश माध्यमिक भनेको प्रथम आएको छ यसपालि चाहिँ।
1: शिक्षा चाहिँ यो 3 अन्तरालमा परिवर्तन गरेर शिक्षा क्षेत्रमा 100% कार्यहरू विशेष गरी एससीका विद्यार्थीहरूको उत्तीर्ण प्रतिशतमा चाहिँ वृद्धि भएको छ। त्यस्तै स्वास्थ्यमा
0: पनि समग्र गेरुवाको कुरा गर्नु पर्दाखेरि जिल्लामै गेरुवा स्वास्थ्यमा फर्स्ट भनेर हामीले चाहिँ प्राप्त भएको छ, होइन, जानकारी प्राप्त भएको छ। केही वर्षदेखि 5-7 तपाईँको लगभग बर्दियाको यो एउटा डेटा आउँदो रहेछ यो सिस्टममा स्वास्थ्यको, त्यो क्षेत्रमा चाहिँ हामी फर्स्ट बर्दियाको भएको छ भने बर्दिया फर्स्ट भएको छ भने गेरुवा, तपाईँ गेरुवामा चाहिँ 6 वार्ड मध्येमा चाहिँ 6 वार्ड भने राम्रो हो, फर्स्ट नै उत्कृष्ट नै हो भन्ने मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
1: कृषिको क्षेत्रमा यहाँ बेमौसमी तरकारी खेतीको कुरा होला, होइन, सिंचाईको कुरा होला, अनि अहिलेको मेसिनरी अनुदानका कुरा छन्, होइन, के छ वडामा विशेष गरी यहाँले प्रदान गर्नुभएको स्थानीय नागरिक वडावासीलाई?
0: मेरो कार्यकालमा मैले चाहिँ लगभग सुरुमै पनि भनेको थिएँ, मैले सबै क्षेत्रमा चाहिँ वडाको सिलिङ थोरै भए पनि मैले चाहिँ सबै क्षेत्रमा छुट्याउने गरेको छु। त्यसमा पनि सबभन्दा बढी चाहिँ मैले कृषि क्षेत्रमै छुट्याएको छु। कुन आधार छ भन्दै जाँदाखेरि चाहिँ मैले कृषि क्षेत्रमा सबभन्दा पहिला मैले कुलापानी सरसफाई भनेर निरन्तर रूपमा मैले 2 लाखदेखि 2.5 लाख रुपियाँसम्म निरन्तर छुट्याउँदै गएँ र छुट्याएको छु अहिलेसम्म। र त्यसै गरी तपाईँको वार्डको एउटा समन्वय समिति छ हामीसँग, कृषि समन्वय समिति, त्यो समन्वय समिति मार्फत तपाईँको हाम्रा समूहहरू दर्ता छन् 30-32, ती 32 समूहलाई मैले निरन्तर रूपमा सुरुमा तपाईँको स्प्रे ट्याङ्की दिएको थिएँ भने सबै समूहलाई पुग्ने गरी, त्यसपछि तपाईँको मैले यो विद्युतीय मोटर सबैलाई पुग्ने गरी दिएको छु। र त्यसै गरी तपाईँको बिउ पल जस्तै हुन्छ, होइन, कहिले च्याउको बिउ, कहिले तपाईँको अन्य बिउ बिजनहरू पनि वडाबाट मैले गाउँपालिकाको आफ्नो हुन्छ नै तर पनि मैले एक्स्ट्रा तपाईँको ओडाबाट पनि बजेटहरू छुट्याएको हुन्छु, त्यो दिँदै आएको छु निरन्तर रूपमा, रेगुलर रूपमा। र यसै गरी तपाईँको मैले चाहिँ लगभग लगभग एन्टिकरणको हिसाबले मेरो ओडामा कुनै एउटा व्यवसायसँग, व्यावसायिक व्यक्तिसँग सम्पर्क गरेर, उहाँसँग समन्वय गरेर किसानलाई डाइरेक्ट रूपमा कसरी छुट दिन सकिन्छ भन्ने हिसाबले यसै साल मैले पुष महिनाको 27-28 गतितिर लगभग लगभग 30 मैले पावर टिलर पनि बाँडेको थिएँ। र यसै गरी म हाम्रा किसानहरूलाई जो मेरो सम्पर्कमा आउँछ उहाँहरूलाई चाहिँ सहुलियत दरमा चाहिँ पावर टिलर अझै पनि म रेगुलर रूपमा दिलाइरहेको छु।
1: युवा लक्षित कार्यक्रमहरू के ल्याउनु भएको थियो ओडामा र के ल्याउने योजनामा हुनुहुन्छ?
0: युवा लक्षित कार्यक्रम कुरा गर्नु पर्दाखेरि म आफै पनि खेलाडी, त्यस कारणले म चाहिँ लगभग 79-74 कुरा गरौँ, 74 म पनि एउटा हारेको उम्मेद्वार थिएँ र त्यस पछाडि 79 अहिले जनप्रतिनिधि भएको छु। यसै सन्दर्भमा मैले 74 जोडेँ। 74 समग्र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा चाहिँ खेलकुद अर्थात् युवा लक्षित कार्यक्रमहरू हामीले धेरै नै गऱ्यौँ, जस्तै धेरै प्रतियोगिताहरू पालिका स्तरीय होइन, महिला खेलकुद कार्यक्रम अनि त्यसैको मेयर कपदेखि लिएर सबै कुराहरू गर्दै जाँदाखेरि बर्दिया जिल्लाको 8 तहबाट हामीले खेलाडीहरू बोलाउने गर्थ्यौँ र कार्यक्रमहरू गर्थ्यौँ र त्यो निरन्तर नै चलिरहेको छ। अहिले पनि हाम्रो चाहिँ कार्यक्रम सुरु भएको छ। यही गेरुवा गाउँपालिका वार्ड नम्बर 6 कल्पेश्वर खेल मैदान बेलभरियामा तपाईँको प्रतियोगिता, महिला पदक्ष कप महिला फुटबल भनेर तपाईँको प्रतियोगिता हुँदैछ। यो हाम्रो सालै हुन्छ यो कार्यक्रम। र मैले ओडाबाट पनि आफ्नो हिसाबले तपाईँको युवा लक्षित कार्यक्रम भनेर तपाईँको मैले 1.5-2 लाख रुपियाँ सधैँ छुट्याएको हुन्छु। यो प्रतियोगिताहरू पनि गराउने गरेको छु भने खेलकुद पनि वितरण गरिरहेको छु, क्रिकेटका सामग्रीदेखि लिएर तपाईँको फुटबलका सामग्रीदेखि लिएर फुटबलका सामग्री प्रतियोगिता, त्यति मात्र नभएर मैले तपाईँको महिलाहरूको फुटबलहरू गराएको छु, त्यसै गरी तपाईँको डोरी तान्ने खेलदेखि अन्य सबै खेलहरू मैले लगभग लगभग रेगुलर गराएको हो। तर यस वर्ष चाहिँ मैले प्रतियोगिता गराउन सकेको छैन, त्यसमा चाहिँ अब मैले प्रयास गर्दा गर्दै पनि त्यो भएको छैन, आगामी दिनमा फेरि त्यसलाई जोड्ने चाहिँ प्रयास गर्छु।
1: ओडामा गरिबी निवारण अथवा आय आर्जन, जीविका उपार्जन, रोजगारी सृजनाका लागि के योजनाहरू बनाउने सोच्नुहुन्छ?
0: यसमा हामीले लक्षित कार्यक्रमहरू राखेका हुन्छौँ। लक्षित कार्यक्रम भनेर अब एक त सीमित बजेट हुन्छ, सीमित बजेट हुँदै गर्दाखेरि हामी लक्षित कार्यक्रममा जस्तै कहिले तपाईँको जस्तै ज्येष नागरिकदेखि लिएर जनजातिदेखि लिएर अब महिला सञ्जालदेखि लिएर यी सबै सञ्जालहरू हामीसँग छ, 6-7 सञ्जालहरू छ, अपाङ्ग सञ्जालहरू, यी सञ्जालहरूलाई चाहिँ हामीले एक हिसाबले कतै सम्मान कार्यक्रम हुन्छ भने कुनै तपाईँको एक हिसाबले जनचेतनामूलक चाहिँ कार्यक्रम, कतै तपाईँको वितरण होइन जस्तै वितरणमुखी कार्यक्रमहरू पनि जस्तै बाख्रा पालनभन्दा पनि बङ्गुर पालन कार्यक्रमहरू भइरहेको छ।
1: अन्त्यमा आगामी अङ्कमा पनि यहाँसँग थप विषयमा कुराकानी गरौँला। रेडियो सुन्ने सम्पूर्ण श्रोता, विशेष गरी गेरुवा गाउँपालिका वडा नम्बर 6 वासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई के चाहिँ सन्देश दिन चाहनुहुन्छ?
0: अब मैले यहाँको रेडियो मार्फत के भन्न चाहे भने जनप्रतिनिधि भइसकेपछि सबै काम गर्न हामीलाई मन इच्छा लागेको हुन्छ, तर विभिन्न कारण, विभिन्न समस्याका कारण चाहिँ हामीले सबैलाई चाहिँ समेट्न नसकेको अवस्था छ। यस कारणले यहाँहरूले पनि अन्यथा नलिनुहोला। र मैले चाहिँ मेरो कार्यकालमा सकभर कसैलाई नराम्रो गरेको जस्तो लाग्दैन, यहाँहरूले पक्कै पनि मूल्याङ्कन गर्नुभएको छ होला। र यहाँहरूबाट के अपेक्षा गर्न चाहन्छु भन्दाखेरि मैले चाहिँ गरेका कार्यहरू चाहिँ यहाँहरूले पक्कै पनि पोजिटिभ लिनुहोला भन्न चाहन्छु। र यहाँहरूको अझै पनि 1 छ, 1 चाहिँ के कति सकिन्छ त्यो काम चाहिँ हामीले एकदमै प्रयासमा छौँ र छुटेका कामहरूलाई पनि समेट्ने प्रयास गर्छौँ। अब गर्दा गर्दै तपाईँको 5 बित्यो, 5 बित्न धेरै लामो नहुँदो रहेछ, त्यस कारणले यहाँहरूलाई पनि मलाई यो ठाउँसम्म पुर्याएर यहाँहरूको आशा अपेक्षालाई मैले के कति गर्न सकेँ त्यसमा चाहिँ विशेष गरी चाहिँ अब सम्पूर्णलाई सहयोग गर्नुभएको छ, यसमा धन्यवाद दिन चाहन्छु।
1: हस्त निकट व्यस्त समयका बावजुद पनि समय दिनुभयो रेडियो कार्यक्रम नागरिक जनप्रतिनिधिमा, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि यहाँको रेडियो मार्फत मैले मेरो वार्डबाट वार्डको सम्पूर्ण गाउँवासीहरूलाई चाहिँ मैले मेरो कार्यकालमा गरेका सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी दिन सहयोग गर्नुभएकोमा यहाँलाई पनि धन्यवाद दिन्छु।
1: उहाँ हुनुहुन्थ्यो गेरुवा गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी।
2: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज रेडियो टाइगर 99.2 MHz का साथै अनलाइनमा रेडियो गेरुवा .com.np टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो गेरुवा एफएमले गेरुवा गाउँपालिकाको कार्यालय पशुपति नगर बर्दियासँग मिलेर तयार पारेको हो। यो जानकारी सँगै अब हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौं। कार्यक्रमको यो अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका केही जिज्ञासा, सुझाव र सल्लाह छन् भने लेखी पठाउन अनुरोध गर्दछौ। अब आजको कार्यक्रमबाट विदा लिने बेला भइसकेको छ। कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद। कार्यक्रमको अर्को अङ्क हामी आजकै समयमा लिएर आउनेछौ। सामुदायिक रेडियो समुदायको आवाज रेडियो गेरुवा एफएमबाट प्रसारण हुने गेरुवा गाउँपालिका विशेष रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधिका आउँदा भाग पनि सुन्ने प्रयास गर्नुहोला। गेरुवा गाउँपालिकालाई सुन्दर, शान्त र व्यवस्थित बनाउँदै आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउने जिम्मेवारी हामी गाउँपालिकावासीहरूको नै हो। गाउँपालिकाभित्र रहेका स्रोत र साधनहरूको समुचित प्रयोगबाट व्यक्तिगत, आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा वृद्धि गरी समृद्ध जीवनयापन गरौं। त्यसैले आउनुहोस्, गेरुवा गाउँपालिकाले प्रवाह गर्ने हरेक सेवा सुविधामा निरन्तर निगरानी राख्दै, खबरदारी गर्दै, निर्माणाधीन विभिन्न आयोजनाहरूमा हातेमालो गरौं। अर्को भागमा फेरि भेट हुने नै छ। सुझाव सल्लाह पनि लेखी पठाउनु हुनेछ भन्ने आशा गर्दै कार्यक्रम संयोजक सौगात श्रेष्ठ, प्राविधिक मित्र राम बहादुर, साथी नारायण पौडेल र म भावुक पनि विदा हुन्छौ।
3: नमस्कार।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भोरीगाउँ बजार बर्दिया।
2: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
3: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
1: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
0: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक युन्जनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

Oh, no.

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145878917।